0: तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।

0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानलाई?
3: ल त पनि विदेश जानलाई कि के हो?
2: यही भनदेखि जाएर है पासपोर्ट
3: बटारिया कुरो नगर्नु होस्
2: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
2: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
5: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
1: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो। लस है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहार दिन प्रे र खोरमा नग फारममा असिम टमाटार कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिनी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्बन्ध बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।
6: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: महादशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृद्वार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पन सम्बन्धीका समस्या, काल सर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौं। 9841575223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र अनि आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाणीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 MHz दुदोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz श्रीवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भनी गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट

राजनीति 2083 साल असोज महिनाको आज 17 गते तदनुसार इसी सन् 2026 अक्टोबर आज विशेष गरी 3 तारिक शक संवत्सर 1948 नेपाल सम्बत 1146 रोद्र नामक संवत्सर दक्षिणायन शरद ऋतु आज शनिबार आश्विन कृष्ण पक्ष तिथि रहेको छ आज सप्तमी तिथि रहेको छ यस्तै गरेर सप्तमी तिथि रहनेछ विशेष गरी 9:52 पला रहेको छ यानि कि बिहानको 9:54 मिनटसम्म सप्तमी तदुपरान्त अष्टमी रहनेछ नक्षत्रमा रहेको छ आद्रा नक्षत्र योगमा रहेको छ बरियान योग करणमा रहेको छ बाबा करण रहेको छ बिहानको 9:54 मिनटसम्म तदुपरान्त बारावाह करण रहनेछ चन्द्रमा आज मिथुन राशिमा श्री सूर्य नाम चाहिँ कन्या राशिमा आनन्दादि योगमा आज मुदगर योग रहेको छ आज बिहान सूर्योदय 5:58 मिनटमा भयो भने सन् सूर्यास्त 5:46 मिनटमा हुनेछ र आजको दिनमान घडी 11:48 पला रहनेछ आज दिन विशेष आज अष्टमी श्राद्ध रहेको छ अष्टमी व्रत गोरखकाली पूजा आज महालक्ष्मी व्रत समाप्ति भनेर पञ्चाङ्गले उल्लेख गरेको छ आज चाहिँ नि विशेष गरी अष्टमी श्राद्ध गर्ने दिन रहेको छ र आजको अष्टमी श्राद्ध भनेको बिहानको 9:55 मिनट पछि मात्रै तपाईँले अष्टमी श्राद्ध शुरू गर्नुहोला 9:55 मिनट भन्दा अगाडि अष्टमी श्राद्ध शुरू गर्न मिल्दैन र आज सप्तमी श्राद्ध गर्न मिल्दैन आज गर्ने भनेको अष्टमी श्राद्ध मात्र हो है विशेष गरी यसमा तपाईँले ध्यान दिनुहोला अष्टमी श्राद्ध गर्दै हुनुहुन्छ हाम्रा श्रोताहरूले भने आज तपाईँले 9:55 मिनटमा शुरू गर्न मिल्छ 9:50 पनि गर्न मिल्दैन शुरूआत किनकि 9:54 मिनटसम्म चाहिँ आज सप्तमी तिथि नै छ त्यसपछि मात्र अष्टमी तिथि प्रारम्भ हुनेछ भनेर पञ्चाङ्गले प्रष्ट रूपमा जानकारी भने देखिएको छ प्रष्ट रूपमा जानकारी भने गराएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग पालो रहेको छ आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के रहन्छ भन्ने विषयमा विशेष चर्चा आजको सर्वप्रथम लागौं आजको कालबेला बिहान अनि त्यसपछि गरी साँझमा पनि रहेको छ आजको कालबेला रहेको छ विशेष गरी बिहानको 5:57 मिनट 23 सेकेन्डदेखि बिहानको 7:26 मिनट 13 सेकेन्डसम्म कालबेला रहेको थियो भने अब फेरि कालबेला साँझमा रहनेछ यानि कि दिउँसोको 4:19 मिनट 18 सेकेन्डदेखि साँझको 5:48 मिनट 9 सेकेन्डसम्म पनि कालबेला आजको दिनमा भने रहनेछ आजको लागि शुभ बेला रहेको छ बिहानको 7:26 मिनट 14 सेकेन्डदेखि बिहानको 8:55 मिनट 4 सेकेन्डसम्म आज शुभ बेला रहनेछ भने आजको लाभ बेलाको समय रहेको छ दिउँसोको 1:21 मिनट 36 सेकेन्डदेखि दिउँसोको 2:50 मिनट 27 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ कि त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा गराउँदैछु ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा सूर्य विशेष गरी कन्या राशिमा चन्द्रमा मिथुन राशिमा विशेष गरी यस्तै गरेर मंगल कर्कट राशिमा बुध तुला राशिमा बृहस्पति कर्कट राशिमा शुक्र तुला राशिमा शनि विशेष गरी मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मिथुन राशि आउँछ आद्राको प्रथम चरण नाम आउँछ कुबाट कुमार कुबेर अथवा कुल लक्ष्मी नाम आउँछ अनि त्यसपछि आद्यराणी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष गरी गराइरह भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल

0: मेष राशि उनीहरूको लागि आजको दिन बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रो अवस्था जुट्नेछ। साथीभाइहरूले पनि राम्रो सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनका धन लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पनि पाइने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्च गर्नुपर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्दा आलोचित बन्नु पर्ला। परिस्थिति सफल नदेखे पनि मिहिनेतले आशा जगाउँदैछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिन्छ। शुभचिन्तकको साथ र सहयोगले काम बन्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघको बीच स्वादिष्ट भोजनको आनन्द लिने अवस्था जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने साथ दिनेहरू पनि बढ्दै जानेछन्। रचनात्मक कामले मनका धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला समेत जगाउने खालको योग पनि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन अवसरको लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थाभाव देखा पर्न सक्छ। मन नपरे पनि कुनै काम गर्ने पर्ने परिस्थिति आउन सक्छ। पछिको लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिन्छ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। प्रयत्न गर्दा यात्राको प्रक्रिया भने अघि बढ्न सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा आय स्रोत बढाउन सकिन्छ। व्यापारमा अड्किएको रकम उठ्दै जानेछन्। भविष्यका लागि केही लगानी बढाउन सकिन्छ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमान भन्दा बढी लगानी र समय लाग्नेछ। लाभांश अरूको लागि खर्च गर्नुपर्ला। सरसफरमा पनि रकम बाहिरिन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। समाजमा तारिफका काम गर्दै नामनाम इनाम कमाउने समय रहेको छ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि बाहुन र कर्मयोगबाट लाभ मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोगले महत्वाकांक्षी काम बन्न सक्छ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। उपलब्धि हात पार्दै जीवनशैलीमा परिवर्तन पनि ल्याउन सकिने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन चुनौती भित्र अवसर खोज्ने समय रहेको छ। नतिजा कमजोर देखिनाले काम देखाउनुपर्ने हुन सक्छ। शारीरिक कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिता काम रोकिन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आफ्ना विषयमा अरूले दावी गर्न सक्छन्। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिन्छ। प्रयत्न गर्दा समाज सेवामूलक काम सम्पादन गर्न पनि सकिने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन प्रत्याशित नतिजा कमजोर देखिनाले काम देखाउनु पर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि उपचारमा खर्च बढ्नेछ। यात्रा अलिक कष्टपूर्ण रहनेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। पहिलेका समस्या दोहोर्नाले अलमलमा परिएला, गोपनीयता बाहिर्नाले पनि समस्या आइपर्ने योग देखिन्छ, विशेष उपलब्धिका लागि केही न केही समय प्रतीक्षा गर्नुपर्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन प्रियजनसँग भेटघाटले दिन रमाइलो रहनेछ, व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ, घुमफिर तथा मनोरञ्जनको समय रहेको छ, भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ, अतिथिका रूपमा सत्कार पाइन्छ, आमदानी बढाउने काम गर्न सकिन्छ, प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ, साथीभाइहरूबाट सहयोग मिल्नेछ, टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन मेहनतीका लागि समय निकै उत्साहजनक रहनेछ, प्रतिस्पर्धा विजयी प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेले हार खानेछन्, पराक्रम दर अधिकारी स्थापित गर्न सकिन्छ, चुनौती चिर्दै काम बढाउन सकिन्छ, स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुन जानेछन्, व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ, कामले महत्वाकांक्षा बढाउन पनि सक्रिय योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ, अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला, अवसर आए पनि नयाँ काममा हात हान्नु अघि राम्ररी विचार पुर्याउनु होला, परिस्थितिसँग सम्झौता गर्नु परे पनि गरेको कामले आशा भने जगाउनेछ, समयको माग अनुसार चल्ने प्रयास गर्नुहोला, बौद्धिक व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ, मेहनत गर्दा अध्ययन प्रगति हुने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन आश्वासन बार्नेहरूले झुक्याउन सक्छन्, कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नआउन सक्छ, पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ, साथीभाइसँग पनि असमझदारी बढ्ने योग देखिन्छ, काममा अरूको भर नपर्दा राम्रो हुनेछ, रोकिया काम देखाउनु पर्ला, आफ्नो प्रतिभाबाट अरूले फाइदा उठाउन सक्छन्, आफन्तसँग मतभेद हुने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृदान,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: विरामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तवमा र कार्यक्रम ज्योतिष वास्तवमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा हामीले जानकारी भने गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तवमा, स्वागत गरौं। कहाँबाट बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्ते गुरु।
0: कहाँबाट बोल्दै हुनुहुन्छ? लालबहादुरजी बोल्दै हुनुहुन्छ, कास्की जिल्लाबाट भन्नुभयो?
1: हजुर,
0: कास्की जिल्लाबाट लालबहादुरजी बोल्दै हुनुहुन्छ। कार्यक्रम कतिको सुन्नुहुन्छ कास्की जिल्लातिर?
1: दिनदिनै कति फोन लाग्न आँटै फोनै नलाग्यो नि, बल्ल बल्ल लाग्यो,
0: बल्ल बल्ल लाग्यो। धेरैजनाले फोन गर्नुहुन्छ त्यही भयो होला है।
1: हजुर
0: हजुर, कसको विषयमा हेराउन चाहनुहुन्छ आज?
1: म आफ्नै बारेमा।
0: आफ्नै बारेमा हेराउन चाहनुहुन्छ। जन्ममिति र जन्म समय भन्नुहोस् त।
1: 2022 साल साउन 7 गते। साउन 7 गते।
0: समय भन्नुहोस् त, कति बजेर कति मिनटमा हो?
1: बिहानको 7 बजे।
0: बिहानको 7 बजे के बार पर्छ?
1: बिहिबार भने जस्तो लाग्थ्यो गरे।
0: हजुर, बिहिबार नै हो है। ल सुन्नुहोस् है, तपाईँको ध्यान दिएर।
1: हजुर,
0: श्री गणेश आइनामा, श्रीमती रामानुज आइनामा, तपाईँको 2022 साल श्रावण कृष्ण पक्षको बिहिबार 9 तिथिमा जन्म भएको रहेछ तपाईँको। मेष राशि पर्दो रहेछ, नाम लालबहादुर नै आउँदो रहेछ, नारायणको नाम है।
1: हजुर
0: हजुर, नारायणको नाम लालबहादुर हो कि तपाईँको बराबर नाम लालबहादुर भन्नुभएको अघि?
1: नारायणकै नाम लालबहादुर भन्थे गरे बाबुआमाले।
0: हजुर हजुर, बराबर नाम के छ तपाईँको नागरिकताको नाम चाहिँ?
1: लालबहादुर
0: छ। आद्यनाडी देवगण परेको छ तपाईँको घातकमा तिथि। तपाईँको घातक तिथिहरू चाहिँ प्रतिपदा, षष्ठी, एकादशी घातक तिथि, आइतबार घातक, मघा नक्षत्र घातक, नम्बरमा 1 नम्बर, राशिमा चाहिँ तपाईँलाई मेष राशि घातक भनेर लेखेको छ। कुण्डली भाग्य ग्रह तपाईँको राम्रो छ। विवाहमा, दाम्पत्यमा चाहिँ अलिकति बाधा आउने ग्रह छ भनेको तपाईँको अलिकति श्रीमान श्रीमतीको ग्रह अलिक नमिल्ने, मेल नखाने, बहुविवाहका योगहरू पनि बन्ने दशा छ तपाईँको। यहाँबाट हेर्दा तपाईँको परिवारमा अकाल मृत्यु हुने अथवा पितृदोषहरू परेको पनि देखाउँछ यहाँबाट। सरकारी जागिर, आर्मी पुलिसमा भर्ती राम्रो देखाउँछ। सरकारी क्षेत्र, सरकारी जागिर राम्रो, विदेश यात्राहरू विदेशतिर राम्रो पनि देखाउँछ। तपाईँलाई छोरा नफाप्ने ग्रह परेको छ, ज्येष्ठ छोरोसँग ग्रह मिल्दैन अथवा सन्तानमा ज्येष्ठ पुत्र नहुने ग्रहहरू पनि परेको देखाउँछ यहाँबाट हेर्दा। अब तपाईँको लागि चाहिँ नि ग्रहबाट हेर्दाखेरि तपाईँको ग्रह अहिले संकटा चलिरहेको छ, एउटा शनि चलेको छ है। शनि संकटा शनि साथीहरू पनि छन् ग्रहमा, राशिमा पनि शनिन्छ अलि। यसले अलिकति परिवारमा झमेला लाउने, स्वास्थ्यमा समस्या आउने, मन विचार बिग्रिने, बिगार्ने दशाहरू पनि पर्छ तपाईँको लागि। अरू त्यस्तो नराम्रो छ, ठिक छ। शनि संकटाको दशाको शान्ति स्वस्ति गर्नुहोस् राम्रो हुन्छ। पानी अलिक धेरै पिउनुहोस्, नभए पेटमा समस्या, पेटमा जलन, ग्यास्ट्रिक अल्सर सम्बन्धीको समस्याहरू पनि हुनसक्छ, यसमा अलिकति विशेष ख्याल गर्नुहोस् तपाईँले। अरू त्यस्तो नराम्रो छैन। दाजुभाइसँग ग्रह मध्यम खालको छ, सकभर पार्टनरमा कामहरू नगर्दा राम्रो हुन्छ। श्रीमतीसँग तपाईँको बहुविवाहको योग परेको छ। विवाह त एउटै हो कि दुईटा हो? होइन, अहिले त एउटै छ। विवाह एउटै गर्नुभएको तपाईँले जीवनमा कि दुईटा, दोस्रो विवाह पनि भएको तपाईँको?
1: दोस्रो विवाह भयो होइन, एउटै विवाह भएको छ, तर सन्तान छैन।
0: हजुर, सन्तानमा त बाधा छ तपाईँको, विवाहमा बाधा छ।
1: एउटा सन्तान उत्पादन गर्नलाई के विधि गर्न पर्ला, यही प्रश्नको लागि मैले हत्या गरेको।
0: हजुर, यसको लागि चाहिँ श्रीमान श्रीमती दुवैजनाले रत्न कवच लाउनु पर्छ। हामीसँग पाउँछ रत्न कवच?
1: हजुर,
0: यो रत्न कवच लगाउनु पर्छ। सकभर यो 16 श्राद्ध भित्र लगाउनु भयो भने झन् राम्रो, किनकि तपाईँलाई पितृदोष पनि परेको छ। तपाईलाई रत्न कपडा चाहियो भने अहिले 10 बजेपछि फोन गर्नुभयो भने म बनाएर तपाईलाई उही पठाइदिन्छु तपाईको कास्की जिल्लामै पठाइदिन्छु तपाई त्यही पनि पाउनुहुन्छ अ फोन गर्नुपर्छ
1: अनि श्रीमतीको चाहिँ नि के रे रजोशाला नै हुँदैन कसरी हुन्छ त नि फेरि
0: हजुर त्यो यस्तै छ ग्रह बिग्रेको छ के तपाई दुई जनाको
1: तपाईले
0: नहेराई नजुराईकन विवाह गर्नुभएको हो तपाईको विवाह दाम्पत्यमा समस्या आउने ग्रह छ तपाईको श्रीमती
1: सामान्य हजुर
0: तपाईको श्रीमतीजीको जन्ममिति र जन्म समय थाहा छ
1: जन्ममिति 2027
0: समय थाहा छ कि थाहा छैन
1: 2027 साल
0: त्यही त समय थाहा छ तपाईलाई भनेर सोधेको पहिला मैले
1: ठ्याक्कै बजे के अरे मिनेट त थाहा छैन
0: ल भन्नु
1: वैशाखको एक गते वैशाखको एक गते के अरे 27 साल वैशाख एक
0: वैशाखको एक गते समय कति बजेतिर हो
1: बेलुकाको 12 बजे अरे
0: बेलुकाको रातिको 12 बजे थियो अनुमानित
1: बेलुकाको एक गतेको बेलुका दुई गतेको बिहान
0: हजुर बुझेँ मैले अब हेर्नु है कतिको मेल खाँदो रहेछ म नाम नुहानको नाम राशिहरू भन्छु कतिको मेल खाँदो रहेछ है मेल खाए सबै म हेर्दैछु तपाईँ दुईजनाको चाहिँ तर मैले मलाई लाग्छ तपाईँको चाहिँ दुईजनाको विवाह जुरेको छैन नजुरेको भएर यो समस्या मङ्गलबारको दिन मङ्गलबारको राति उजाला भएको बुधबारको दिन पर्दो रहेछ राशि चाहिँ नि कर्कट राशि पर्दो रहेछ उहाँको नाम आउँदो रहेछ होबाट होम कुमारी होम माया यस्तो नाम आउँदो रहेछ होइन त्यही हो हजुर तपाईँको उहाँलाई पनि नागदोष परेको छ उहाँको पनि नागदोष परेको छ शनि सन्तानमा गर्भमा आएर शनि निचो भएर बसेको छ होइन गर्व रह्यो भने पनि गर्व खेर जाने ग्रहहरू हुन्छ क्या यस्तो व्यक्तिहरूको चाहिँ त्यस्तो छ क्या ग्रहहरू चाहिँ कमजोर भयो क्या ग्रह सन्तानमा कमजोर भयो क्या सन्तान नथाप्ने सन्तान भन्ने बित्तिकै तपाईँको चाहिँ छोरोमा पर्छ छोरा नथाप्ने कुण्डली पनि परेको देखिन्छ यहाँबाट हेर्दाखेरि हो त्यो तपाईँले रत्न कवच लगाउनु होइन रत्न कवच तपाईँले र मिडमले दुवैजनाले रत्न कवच लगाउनु अनि रत्न कवच लगाइसकेपछि तपाईँले विशेष गरी नाग देवताको नागको पूजनहरू गर्ने मिडमले

0: भन्छ
1: हो त नि
0: होइन त्यस्तो छ. अब सन्तानको लागि चाहिँ त्यही छ, तपाईँको सन्तानको लागि भए पनि अथवा नभए पनि रत्न कपाल लगाउनु पर्छ. तपाईँहरूले रत्न कपाल लगाउनुहोस् है, यसले जीवनलाई सजिलो सरल गराउँछ, पछि भविष्यलाई पनि राम्रो गराउँछ. यो तपाईँले लाउनु पर्ने पहिरानी थियो अलि अगाडि नै, तपाईँलाई पनि थाहा भएन, थाहा नभएपछि कसरी गर्ने हो कि होइन, त्यो भएर समस्या भयो तपाईँको. अरू त्यस्तो नराम्रो छैन तपाईँको, ठिक छ ग्रहहरू. रत्न कपाल
1: गर्नु
0: दुवैजनाले
1: कुनै त्यस्तो हुने खाले चाहिने भन्नु पऱ्यो, कुनै चाहिने हुने खाले चाहिने केटी पाइयो भने गर्यो भने अर्को विवाहबाट हुन्छन्
0: रत्न कपाल लगाएपछि हुन्छ. रत्न कपाल लगाउने अब दोस्रो विवाह गर्नुहोस् भनेर त कानुनले दिँदैन. मैले पनि अब
1: कानुनले त होइन, कानुनले त दिन्न के अरे, जेठी श्रीमतीले पनि, जेठी श्रीमतीले पनि चाहिँ नि फुटकार दिइरहेको छ, उसले गएर उसले हो गरी कानुनले कारवाही. अब चाहिँ नि मलाई हेला नगर, पाउँछहरू चल्छ भने गर भन्ने चाहिँ सल्लाह जेठी श्रीमती यो श्रीमतीबाट पाएको छु.
0: हजुर.
1: अनि यताउता विज्ञापन पनि गरेको छु, यसो शुभ चिन्ता गरौँ होला होइन, मिलिहाल्यो भने चाहिँ हुनु चाहिँ नि अर्कै श्रीमती चाहिँ नि त्यस्तो रगसोला हुने खाले चाहिँ नि उमेर खालको पायो भने हुन, म त 60-61 वर्ष भइसक्यो तपाईँले एउटा चाहिँ श्री श्री राख कि भन्ने चाहिँ नि मन लगाइराखेको छ क्या.
0: होइन त्यसैलाई सल्लाह गरौँ ल, 10 बजेपछि फोन गर्नु.
1: हजुर
0: होइन, 10 बजेपछि फोन गर्नु, सल्लाह गर्नु. सन्तान तपाईँको हुन्छ नहुने होइन, रोकावट भएको हो, बाधा भएको हो.
1: हजुर,
0: रोकावट भएको, बाधा भएको हो. अब तपाईँको ग्रह उहाँको कुण्डलीबाट चाहिँ सन्तानमा बाधा आउने ग्रह हो, किनकि सन्तानमा ग्रहमा नै आएर तपाईँको चाहिँ राम्रो ग्रह आएर बसेको छैन, सन्तानमा समस्या. तपाईँको ग्रहमा केतु छ, उहाँकोमा शनि निचो छ होइन, केतु निचो छ यतापट्टि, यसले सन्तान गर्भ रह्यो भने पनि, गर्भ चाहिँ रह्यो भने पनि खेर जान्छ, यस्तो समस्या तपाईँहरूको चाहिँ होइन हो. त्यो भएर अब सन्तानको लागि चाहिँ रत्न कपाल लगाउनु पर्छ, त्यसको लागि सल्लाह गरौँ ल. 10 बजेपछि फोन गर्नुहोस्, यही नम्बरमा कुरा गरौँ है त.
1: हुन्छ,
0: उहाँले फोन गर्नुभएको थियो, कास्की जिल्लाबाट फोन गर्नुभएको थियो. उहाँले चाहिँ आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ. तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9805-75-223 नम्बरमा तपाईँले सम्पर्क भने गर्नुहोला. र तपाईँको पनि सन्तानहरू रहेको छैन, सन्तानहरू भएको छैन भने बेलैमा तपाईँले चाहिँ यसको समस्याको समाधानतर्फ लाग्नुपर्छ क्या. बेलैमा एकपटक तपाईँले देखाउनुपर्छ कुण्डली, दुवैजनाको, श्रीमानको पनि श्रीमतीको पनि कुण्डली देखाउनुपर्छ. ग्रहको माध्यमबाट कुनै दोषहरूको कारणले गर्दाखेरि सन्तान नभएको समस्याहरू छन् भने सन्तानहरू हुन सक्छ. अब उमेर बितिसकेपछि होइन, तपाईँको चाहिँ समय सकिएपछि चाहिँ तपाईँको चाहिँ सल्लाह लिएर त्यति राम्रो उपलब्धि हुँदैन. जस्तै उहाँको जुन कास्कीबाट फोन गर्नुभएको थियो, उहाँको चाहिँ सन्तान हुने ग्रह चाहिँ रोकावट हो, तर ग्रहको कारणले गर्दा यो यसको उपचार बेलैमा गर्न पाएको थियौँ, समस्याको समाधान रत्न कपाल लगाउने व्रतहरू बस्ने गरेका थियौँ भने सन्तान बेलैमा हुन्थ्यो. अब त सन्तान र सलाई सुकी भई सन्तान हुन्छ भने ग्यारेन्टी चाहिँ हुँदैन है. त्यो भएर यसमा चाहिँ तपाईँले विशेष ख्याल गर्नुहोला भन्न चाहे. अरू कोही श्रोताहरू हुनुहुन्छ, तपाईँले सुनिराख्नु भएको छ, तपाईँले यो समस्या छ अथवा तपाईँको आफ्नो आफन्तलाई यो समस्याहरू छन् भने तपाईँले विशेष ख्याल गर्नुहोला भन्न चाहे. मैले 9845-75-223 र 9805-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्. भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु. कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ. काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते.
2: नमस्ते गुरु.
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म हेटौडाबाट.
0: हजुरको शुभ नाम?
2: मिना.
0: मिनाजी हेटौडाबाट बोल्दै हुनुहुन्छ. कार्यक्रम कतिको सुन्नुहुन्छ हेटौडातिर?
2: डेली सुन्ने अरे.
0: डेली सुन्ने गर्नुभएको छ. कसको विषयमा हेराउन चाहनुहुन्छ?
2: म छोरीको.
0: छोरीको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2067 साल.
0: 2067
2: साउन 13 गते.
0: साउन महिना 13 गते
2: बिहान 7 बजे.
0: बिहानको 7 बजे.
2: हजुर.
0: जन्म मकनपुरमै भएको हो?
2: हो.
0: ल सुन्नुहोस् है त, श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2067 श्रावण कृष्ण पक्षको बिहिबार जन्म भए रहेछ. तृतीय तिथिमा जन्म भएको छ. राशि चाहिँ कुम्भ राशि, नाम आउँछ सीता, नाम आउँदो रहेछ है नानीको.

0: आज नै राक्षस गर्नु परेको छ नानीको। घातकमा तिथिहरू छ तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक नम्बरमा तीन नम्बर राशिमा कुम्भ राशि घातक छ नानीको लागि कुम्भ राशि घातक हुन्छ। अहिले साढे साथी शनि चढ्या छ नानीको यसले पढाइमा डिस्टर्ब स्वास्थ्यमा समस्या आउँछ पेट दुख्ने धेरै समस्या हुन्छ यो नानीलाई यसको लागि चाहिँ रत्न कवच लगाइदिनु चाहिँ एउटा यसले पढाइलाई पनि राम्रो गराउँछ त्यसपछि स्वास्थ्यलाई पनि राम्रो गराउँछ पछि गएर विवाह दाम्पत्यलाई पनि यसले राम्रो गराउँछ। अलिक छिट्टो अलिक खरो स्वभावकी छ नि अलिक छिट्टो बोल्ने अनि त्यसपछि छिट्टो रिसने स्वभाव अलिक खरो खरो स्वभावकी देखिन्छ। सरकारी क्षेत्र सरकारी जागिर असाध्यै राम्रो छ नानीको लागि विदेश यात्राहरू पनि राम्रै छ त्यति नराम्रो ग्रहहरू छैन अहिले यिनलाई अन्त्य साने साथी छ यसको लागि विशेष ख्याल गर्नु पर्यो। एउटा एउटा उल्का चल्या छ अहिले अर्को बृहस्पति उल्काले पढ्न मन लाग्दैन भनेको मान्न मन लाग्दैन साथीको संगत गर्न धेरै मन लाग्ने त्यति राम्रो नहुने ग्रहहरू पनि परेको देखिन्छ यहाँबाट हेर्दा विशेष ख्याल गर्नुपर्छ। विवाहबारीको लागि चाहिँ नानीको 25 भित्र विवाहहरू गराउँदा राम्रो उपयुक्त 25 भित्र अझै राम्रो त 22 वर्ष 8 महिनाभित्र विवाह राम्रो हुन्छ है नानीको 18 कटे 19 उता 22 वर्ष 8 महिनाभित्र विवाह गर्नु राम्रो मानिन्छ। त्यसपछि अलि सानै उमेर भयो पढ्दै गरिन् भने 25 भित्र विवाहहरू गराउनुपर्छ त्यो बेलामा दशाको शान्ति गराएर गर्नुपर्छ है यिनको लागि चाहिँ पढाइ राम्रो छ दिमाग राम्रो छ तेजिलो छ स्मार्ट छिन् राम्रो छ ग्रहहरू नराम्रो छैन अब पढ्दै नपढ्ने हो भने त कामबाट आओस् र पढ्न पनि होइन नभए ग्रह चाहिँ बलिया छन् यिनका राम्रो छ ग्रह समस्या देखिएन।
1: अनि बुवा आमासँग सम्बन्ध
0: माता पितासँगको सम्बन्ध राम्रै छ त्यस्तो नराम्रो छैन
1: दाजु बहिनीसँग
0: ठिक छ अहिले त सानै छिन् अब पछि भविष्य राम्रै छ त्यस्तो नराम्रो छैन। अब यिनको चाहिँ अलिकति तातो पानीहरू पिउने मन तातो बिहान उठेर खानेकुराहरू पनि अब जङ्क फुडहरू नखाने होइन घरै बनाएर खाने के खानु मन लाग्दाखेरि पनि पेटमा समस्या भए पछि गएर क्यान्सर हुने अल्सर हुने समस्या हुन्छ है यसमा पछि गएर सन्तानलाई हानि गर्छ यसो पनि अलिक विशेष ख्याल गर्नुपर्छ है तपाईँले ख्याल गराउने अहिले यिनको बुद्धि छैन क्या सानै छिन् तपाईँहरूले नि कन्ट्रोल गराउने सम्झाउने बुझाउने अराउने होइन गराउनुपर्छ बिहान उठेर मन तातो पानी चाहिँ एक गिलास पिउनै पर्छ नानीले है। अरू केही छ समस्या जिज्ञासा केही सोध्न मन लागेको छ
1: अरू त त्यस्तै ठिकै छ अहिले पढ्न नि कमै गर्ने भएर
0: भने होइन पढाइ राम्रै हुन्छ नातिनुहोस् अलिकति बिहान बेलुका यसो आफूले पनि अलिकति मिहिनेत गराउनुहोस् होइन दिमाग राम्रो छ छोरीको स्मार्ट छिन् अब पढ्नलाई त अब किताबै नसमाउने नपढ्ने हो नि त कसले आओस् र होइन नभए तपाईँको नानीलाई पढाइ राम्रो छैन पढाइ यसको कमजोर छ भन्न मैले पनि मिल्दैन तपाईँले पनि मिल्दैन फेरि पढ्नु त पर्यो नि त नपढेको कसले आउँछ र हो कि होइन भन्नु त त्यो भएर पढ्न अलिकति सिकाउनुहोस् अराउनुहोस् टेराउनुहोस् राम्रो छ ग्रह नराम्रो छ ठिक छ। उहाँले फोन गर्नुभएको थियो हामीलाई मकवानपुर जिल्लाबाट हेटौँडाबाट फोन गर्नुभएको थियो उहाँले तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ 98451 75 223 र 98056 75 223 नम्बरमा सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौं काठमाडौँको बोल्दै हुनुहुन्छ हजुर नमस्ते हजुर हजुर राधेश्याम काठमाडौँको बोल्दै हुनुहुन्छ मोबाइल नजिक राखेर बोल्नु छ
2: है
0: नजिकै छ कसको विषयमा हेर्न चाहनुहुन्छ
2: बाबुको
0: जन्म भन्नुहोस् त कति हो
2: 2071 साल
0: 71
2: कार्तिक
0: महिनाको 29 गते
2: शनिबार
0: हजुर समय भन्नुहोस्
2: बेलुकाको 7:40
0: बेलुकाको 7:40
2: हजुर
0: ल ठिक छ बेलुकाको 7:40 होइन त
2: हजुर शनिबार
0: ल सुन्नुहोस् है श्री गणेश आयनमा श्रीमती रामानुजाय नमः 2071 मङ्सिर कृष्ण पक्षको शनिबार कार्तिक भए पनि मङ्सिर कृष्ण पक्षको शनिबार पर्दो रहेछ है राशि सिंह राशि आउँछ नानीको बाबुको होइन राशि सिंह राशि आउँछ बाबुको नाम आउँछ बाबुको मुक्ति भन्ने नाम आउँछ नारायणको नाम के नाम राख्नु भएको छ बाबुको
2: मुक्तिनाथ नै आएको छ।
0: हजुर मुक्तिनाथ मुक्ति अन्तिनाडी राक्षस गण परेको छ बाबुको। घातकमा तिथिहरू छ तृतीय अष्टमी त्रयोदशी शनिबार घातक नम्बरमा दशममा राशिमा कन्या राशि घातक छ बाबुको। अलि पेटमा समस्या पेट दुख्ने समस्या हुन्छ र सत मांगलिक परेका छन् पछि विवाह मांगलिक दोष नै मेटाउनु पर्छ। मांगलिक दोषको केटीसँग नै विवाह गर्नुपर्ने देखिन्छ। विदेश असाध्य राम्रो सरकारी क्षेत्रभन्दा विदेश राम्रो पढाइमा स्पेसल राम्रो धन पैसै पैसा कमाउने ग्रह दशा परेको छ बाबुको। स्पेसल छ तपाईँको छोरा ग्रह एउटा मांगलिक नराम्रो छ यो मांगलिकले फेरि जीवन बर्बाद बनाउँछ। सबै थोक हुन्छ परिवार राम्रो हुँदैन भन्छ क्या यस्तो व्यक्तिहरूको चाहिँ। त्यही भएर अब राम्रो बनाउनको लागि चाहिँ बाबुको रत्न कवच अहिलेदेखि नै लगाइदिनु भयो भने पढाइ पनि राम्रो हुन्छ अनि अलि घमण्डी जिद्दी पनि हुँदैनन् शान्त स्वभावका पनि हुन्छन् है। अब 2071 सालको बाबु अहिले दशैँ बाबुलाई चलेको छ सिद्धा र शुक्र चोटपटक लाग्ने ग्रह पढ्न मन नलाग्ने अब पढाइ अलिअलि अलिअलि अलिअलि कमजोर कमजोर कमजोर हुँदै जाने ग्रह छ। दिमाग असाध्य राम्रो छ उच्च शिक्षा हासिल गर्ने ग्रहहरू छ बाबुको। यो बाबुको लागि आइतबारको दिन नुन नखाने मङ्गलबारको दिन चोखो खाने काम गर्नुपर्छ बाबुले। यति गर्यो भने यसलाई अरू केही गर्नु रत्न कवच लगाइदिनुहोस्। आइतबारको दिन चोखो खाने नुन नखाने मङ्गलबारको दिन चोखो खाने गणेश चौथी मङ्गल चौथीको दिन यसो गणेशजीलाई पूजा गर्न लगाउने हनुमान चालिसा पाठ गर्न लगाउने गर्नु अरू केही गर्नै पर्दैन। स्पेसल छ नानीको बाबुको ग्रह
2: मांगलिकको लागि
0: मांगलिक
2: केटी खोजेर बिहे गर्नुपर्छ भन्ने
0: हो। मांगलिक नै केटी खोजेर बिहे गर्नुपर्छ तपाईँको श्रीमाग पनि बहुविवाहको योग परेको छ क्या बुझ्नुभयो। तपाईँको श्रीमाग पनि ग्रह अलि तपाईँको र तपाईँको श्रीमाग पनि ग्रह मिल्दैन विचार मिल्दैन यस्तो देखिन्छ। बाबुको फेरि अन्तर्जातीय विवाहहरू होला अलि विशेष ख्याल गर्नु होइन। बाबुको चाहिँ अब ठ्याक्कै भन्नुपर्दाखेरि चाहिँ आफूभन्दा एक महिना अथवा एक वर्ष जेठी भए पनि केटीसँग विवाह गराउनु भयो भने सम्बन्ध राम्रो। हजुर एक महिना भए पनि एक वर्ष भए पनि जेठी केटीसँग विवाह गराउनु भयो भने सम्बन्ध राम्रो बलियो पछि गएर पारिवारिक समस्या आउँदैन क्या। कि त अन्तर्जातीय विवाह गर्नु पर्यो होइन कि त अन्तर्जातीय विवाह गर्नु पर्यो कि त आफूभन्दा जेठी केटीसँग विवाह गर्नुपर्छ है बाबुले। एउटा आँखसँग विवाह गर्ने पछि व्रतबन्ध गर्नु भएको छैन होला नि हजुर। व्रतबन्ध गराएपछि आँखसँग विवाहहरू गराउनुहोस् एउटा होइन व्रतबन्ध जहिले गराउँदा पनि हुन्छ जुर्नु पर्यो सम्बन्ध ठिकै छ त्यस्तो नराम्रो छैन। अहिले सम्बन्ध कस्तो हुन्छ भन्ने थाहा हुँदैन ग्रहको माध्यमबाट हेर्दा पछि गएर माता पितासँगको सम्बन्धहरू त्यस्तो नराम्रो छैन। नराम्रो भनेको पत्नीसँग सम्बन्ध नराम्रो हुन सक्छ यसमा चाहिँ ख्याल गर्नु पर्यो।
2: अहिले एकदम
0: त्यस्तो छ नि त बाबु के गर्छ नि उसले पनि बिचरा ग्रह नै त्यस्तो छ होइन। तपाईँलाई रोग लागेर तपाईँ थकित हुनुभयो भने तपाईँको दोष होइन नि त्यो रोगको दोष हो नि त होइन।
2: कति वर्षसम्म रहन्छ यस्तो ग्रह
0: 18 छ शुक्र सिद्ध स्वामी योग मांगलिक भनेको चाहिँ जीवनभरि हुन्छ मांगलिक चाहिँ। अरू केही नगर्नुहोस् अब ठ्याक्कै भन्दाखेरि चाहिँ रत्न कपच लाउने शनि के अरे आइतबारको दिन नुन नखाने मङ्गलबारको दिन चोखो खाने यदि गर्न सक्नुहुन्छ भने गर्नु नभए अरू उपाय केही पनि छैन। दशाको शान्ति गरेर रोई कराई गरेर हुनेवाला केही पनि छैन। रत्न कपच लाउने होइन तपाईँलाई चाहियो भने भन्नु सम्पर्क गरौँ बनाएर पठाइदिउँला। रत्न कपच लाउने मङ्गलबार र आइतबार चोखो खाने यी दुईवटा काम गराउन सक्नुभयो भने छोराको छोरालाई अहिलेलाई पनि राम्रो हुन्छ पछि दीर्घकालीन पछि भविष्यलाई पनि राम्रो हुन्छ होइन। अब त्यो नि सक्दिनँ म केही गर्नै सक्दिनँ भन्नुहुन्छ भने त तपाईँको आफ्नो कुरा हो है मैले केही भन्न मिलेन नि त। नभए तपाईँको छोराको पढाइ स्पेसल हो उच्च शिक्षा हासिल गर्ने पिएचडी गर्ने ग्रहहरू छ भाग्य छ भनेमा डोकोमा दुध दिएर अडिँदैन कर्म त गर्नु पर्यो होइन। कर्म नगरिकन त केही पनि हुँदैन हेर्नु है त्यही भएर यसमा विशेष ख्याल गर्नु। अरू त्यस्तो नराम्रो छैन ग्रह स्पेसल छ राम्रो छ ग्रहहरू चाहिँ है। हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हेटुडाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ समस्या जे छ त्यसको समस्याको समाधान गर्ने कोसिस भने हामी तपाईँसँग सधैँभरि गरिराख्ने गरेका छौँ। कुनै पनि जिज्ञासाहरू छन् आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने म तपाईँलाई गराउँदैछु। यस्तै गरेर सोह्र श्राद्धमा मघा श्राद्ध पनि पर्ने गर्दछ। मघा श्राद्धको विषयमा पनि म केही छलफलहरू तपाईँलाई भोलि पर्सितिर गराउनेछु पक्कै पनि। तर मघा श्राद्ध मघा पर्व भन्दै मघा श्राद्ध गर्न हुँदैन भन्ने होइन है। यो मघा श्राद्ध भनेको छुट्टै हो र हाम्रो सोह्र श्राद्धभित्रमा तपाईँको चाहिँ पर्ने द्वादशीको दिन परेको जस्तो लागेको छ मलाई। मघा चाहिँ अब त्यो मघा पर्नु मघा पर्दैमा त्यो दिन श्राद्ध गर्नु हुँदैन भन्ने होइन। यहाँ गलत अर्थ अलिक गलत बुझिन्छ क्या। हामी कस्ता छौँ भन्दा तपाईँ म सबै कस्ता छौँ भन्दा सुनेको भरमा अरेको भरमा हामीले निर्णय गर्ने गरेका छौँ। त्यो गलत हो। अब फेरि शास्त्रले के भन्छ भन्दा मघा नक्षत्र यदि परिदियो भने श्राद्धको बेलामा कुनै बेलामा मघा नक्षत्र पर्यो मघा श्राद्ध जतिको राम्रो श्राद्ध अरू कुनै पनि होइन भनेर शास्त्रले भनेको छ। फेरि मैले भने होइन हाम्रो निर्णय सिन्धु धर्म सिन्धुले भनेको छ क्या। त्यो भएर तपाईँको द्वादशीको दिन मघा श्राद्ध पर्दछ यसपालि सोह्र श्राद्धको त्यो दिन श्राद्ध गरेर तपाईँहरू चाहिँ एकदम तयार भएर बस्नुहोला। श्राद्ध गर्ने मनसायमा बस्नुहोला। कहिले गरे के गर्ने भन्ने मनसायमा नगर्नुहोला। यसको विषयमा म व्याख्या तपाईँलाई भोलि पर्सितिर विशेष गर्नेछु। मघा श्राद्धको दिन मघा परो बर्बाद हो नभन्नुहोला है। मघा श्राद्धको दिन मघाकै दिन गर्नुपर्छ। त्यही दिन गर्नुपर्छ। अर्को दिन सार्न मिल्दैन। अब मघा नक्षत्रको मघा श्राद्ध भएको नाम छुट्टै एउटा श्राद्ध हो क्या त। फेरि कुरा बुझ्नु भने जस्तै एकोदिश श्राद्ध भएको छुट्टै हो मालाई श्राद्ध छुट्टै हो नि पारमा श्राद्ध हो। त्यस्तै मघा नक्षत्रको मघा श्राद्ध नै छुट्टै हुन्छ। त्यो विधि नै छुट्टै हुन्छ त्यसको चाहिँ। मैले भन्न खोजेको त्यो हो तपाईँहरूलाई चाहिँ क्या बुझ्नु भएन। त्यही भएर यसमा तपाईँले विशेष ख्याल गर्नु होला भन्न चाहे मैले। 9845573223 र 9056575223 नम्बरमा तपाईँले हामीलाई दिनैभर फोन गरेर सल्लाह परामर्श जानकारीहरू तपाईँले प्राप्त गर्न सक्नु नै हुनेछ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक वित्तबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार। शुभ दिन।

0: के तपाई भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृद्वार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 01052267।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64। 98 41 68 67 64।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: बाबू कहाँ छ? घरमा बसेर बाबु एउटा बाबुको केयर पनि गर्न सक्दैन? पागल हो, दिमाग छैन?

0: ¿Buri? ¿Erota? ¿Lau?
1: ¡Ajá! ¿Cuánto es el Mongol Sutra? ¿Cómo va a ser el
0: ¿Cómo va a ser el मैले दिदीबहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका घर गहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदीबहिनी सुनसादी घर गहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: हैन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
2: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपैयाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841-055-754 9841-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
0: कता हो साइला यस्तो हतार हतारमा
5: कहाँ हुनु नि पासवर्ड बनाउन जानलाई
0: ल त पनि विदेश जानलाइस कि के हो
5: यही भन्दा किन चाहेर है पासपोर्ट
0: बटारिया कुरा नगर्नु मस
5: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
0: किन थाहा नहुने नि हो कि सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम कता हो साइला यस्तो हतार हतारमा
5: कहाँ हुनु नि पासपोर्ट बनाउन जानलाई
0: ल त पनि विदेश जानलाइस कि के हो
5: यही भन्दा किन चाहेर है पासपोर्ट

0: मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
1: हे आमा हो, गुण्ने देखि उन्ने सम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी। आहा, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
2: हजुर, बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीभीएस जुपिटर स्कूटर थाइल्याण्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
0: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्याण्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
3: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल। सम्पर्क नम्बर 98147793। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
0: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 010-520-267।
2: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 10 बज्यो।

0: वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
3: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
4: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
4: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
6: सम्पर्क मोबाइल 97140031429
7: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
8: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
9: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
8: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
9: सम्पर्क नम्बर 01520267 01520267

0: गरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश

0: एचएस टेलर्स
1: हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810
2: सुन्नु न मैले गहना लिएर राखे
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन अनि कहाँबाट लिएर आनी गहना
2: नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
3: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
4: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
2: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ बेसी प्रोप्राइटर राजेन्द्र रसाइली सम्पर्क मोबाइल नम्बर 9841639953
4: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुनचाँदी पसल

0: किने पैसा दिनु त तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 11 बज्यो

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी
2: 97.6 मेगाहर्ज।
3: आज त रमाइलो भयो
4: है।
5: आफू खाएर झल्दो छ हाम्रो ट्वाके भन्छ
6: कोही हामी सुचिस किलोमा जाने होइन
4: जाने र जाउँ न त दाइ। भट्टीको रक्सीको नसा र साउनीको नसा नै छुट्टै हुँदैन
7: है। आफूलाई त रक्सी खाएर गयो भने घरमा मार्छ।
6: कसले भाउजूले
7: बिहे गरे जस्तो देख्छ? कहाँको भाउजू हुनु नि?
5: तपाईँको बिहे भएको छैन?
7: कहाँ हुनु भएको छैन?
4: झन् मजा आउँथ्यो नि दाइ, जाउँ न। ताल परे भट्टीको साउनीलाई भाउजू बनाइन्छ होइन क्या?

कहाँ गयो भनेको त यहाँ भट्टीको सङ्गीतसँग घरमा त पुगो मैले जानेको छु।

रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
3: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
6: कता हो साइला, यस्तो हतार हतारमा
7: कहाँ हुनु नि? पासवर्ड बनाउन जानलाई।
6: ल त पनि विदेश जानलाई कि के हो
7: यहीँ बन्द किन जाएर है पासपोर्ट
6: बटारिया कुरो नगर्नु मस
7: होइन तलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
6: किन थाहा नहुने हो कि सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
6: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
8: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
9: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है
10: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841-97-97-13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
11: अफिसको डेकोरेशन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने। कहाँ गएर किन्ने होला?
12: छैन सर, के सोचिरहनु भएको छ?
11: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
12: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
14: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
15: Xiaomi किन्दा उपहार एभ्रीडे बम्पर
16: हेलो रोहिणी, के थाहा खबर? आज त तिमी साह्रै राम्रो देखेकी छौ त, थाहा छ म तिमीलाई कति धेरै माया गर्छु।
17: मिस्टर अजय, हे दीपान, रोहिणी चाहिँ मेरी हो, मेरी।
16: ठिक छ रोहिणी, हामी दुईजनामा जसलाई मन पराए नि हामी रिसाउँदैनौ। के तिमीहरू 15-20 वर्ष कुर्न सक्छौ?
17: ओके रोहिणी,
16: बाई।

0: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98340-97-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98340-057-437।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा।
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ,
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
6: सम्पर्क मोबाइल 97140-031-429।
7: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
8: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
7: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
8: भइहाल्छ नि, तिमीलाई म मंगल सुन
5: सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
6: सम्पर्क मोबाइल 97140-031-429।

0: गरिन्छ।
1: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861002611 र 010-520-542।

0: केटाजौ आफै उताजौ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर

0: कटरपाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। म्याद सकिएका अखाद्य वस्तुमा नयाँ मिति र नकली लेबल थपेर बिक्री वितरण गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँको चन्द्रगिरी नगरपालिका 15-3 थाना स्थित सिद्धि विनायक खाद्य स्टोरमा छापा मार्दै प्रहरीले 12 वीरेन्द्र शाह र पर्साका अखिलेश प्रसाद कलावरलाई रिलेभलिङ गरिरहेको अवस्थामा पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सो स्टोरमा अनुगमन गर्दा म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखिरहेको अवस्थामा उनीहरू फेला परेका हुन्। पक्राउ परेका दुवैजनामाथि काठमाडौँ प्रहरी परिसरले आवश्यक अनुसन्धान अघि बढ़ाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। यमनमा इरान समर्थित हुथी विद्रोही विरूद्ध सरकारी सेनाले भीषण कार्यवाही शुरू गरेको छ। यमनी सेनाले विगत 24 घण्टाभित्र देशभर चलाएको 774 भन्दा बढ़ी सैन्य कार्यवाहीमा परि 1540 भन्दा बढ़ी हुथी विद्रोही मारिएको वा घाइते भएका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। सैन्य प्रवक्ता माजिद अब्दुल्लाह अल नजिलीका अनुसार लड़ाकू विमान, ड्रोन, तोपखाना र क्षेपास्त्रको प्रयोग गरी विद्रोहीका कमाण्ड सेन्टर, सैन्य अड्डा र सवारी साधनहरूमाथि चौतर्फी प्रहार गरिएको छ। विशेष गरी ताइजा क्षेत्रलाई मुख्य केन्द्र बनाएर गरिएको यस कार्यवाहीमा विद्रोहीका 216 सैन्य गाड़ी ध्वस्त पारिनुका साथै उनीहरूको गाड़ी अगाडि बढ़ने प्रयास पूर्ण रूपमा विफल बनाइएको बताइएको छ। दक्षिण हरत मारिप साना र सादासम्म फैलिएको यो संघर्ष सन् 2022 युद्ध विरामपछि यमनमा देखिएको अहिलेसम्मकै भीषण र ठूलो मुठभेट मानिएको छ।
2: अब खेल समाचार। दुई पटकका विश्वकप विजेता तथा इंग्ल्याण्डका चर्चित पूर्व अलराउण्डर मोइन अली नेपाल प्रिमियर लीग एनपीएल खेल्न जनकपुर बोल्समा अनुबन्ध भएका छन्। एनपीएलको तेस्रो संस्करणका लागि बोल्सले विश्व प्रसिद्ध क्रिकेटर अलीलाई आफ्नो चौथो विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको हो। बायाँ हाते ब्याटर तथा अफ स्पिनर अली सन् 2019 एक दिवसीय विश्वकप र सन् 2022 टी20 विश्वकप विजेता टोलीका प्रमुख सदस्य हुन्। सुपर किंग्सबाट दुई पटक उपाधि जितिसकेका 37 वर्षीय अलीसँग विश्वभरका चर्चित फ्रेन्चाइजहरूले खेलिसकेको अनुभव छ। जनकपुर बोर्ड्समा आबद्ध भएपछि खुशी व्यक्त गर्दै अलीले नेपाली समर्थकको अपार माया र जोश आफैले आफै मैदानमा अनुभव गर्न आतुर रहेको बताएका छन्।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: नवलपरासी सुस्तापूर्वमा भएको बस दुर्घटनामा मृतक मध्ये 5 जनाको शनाखत। मोरङको लेटाङमा मोटरसाइकल पल्टिँदा 2 जनाको ज्यान गयो।
1: भोलि शुरू हुने कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा। प्रतिनिधि काठमाडौँ आइपुग्दै रासोपाले बोलायो केन्द्रीय समिति बैठक।
2: पश्चिमी क्षेत्रबाट यस वर्षको मनसून बाहिरिन शुरू। आगामी 2 दिन किसान र पदयात्रीलाई सतर्क रहन आग्रह।
1: यमनमा इरान समर्थित हुती विद्रोही र सरकारी सेनाबीच मुठभेड, 1500 बढ़ी हताहत।
2: र इंग्ल्याण्डका स्टार अलराउण्डर मोइन अली एनपीएलका लागि जनकपुर बोल्समा अनुबन्ध।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। समीक्षा र सन्चु विदा हुन्छौ। नमस्कार।
0: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
3: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।
4: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
4: बनेर भए त तल्ल घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
5: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49990 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
7: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
5: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54
7: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
4: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 010-520-267 010-520-267।
5: कता हो साइला, यस्तो हतार हतारमा
6: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
5: ल त पनि विदेश जानलाई कि के हो?
6: यहीँ बन्द किन जाएर है पासपोर्ट
5: बटारिया कुरो नगर्नु भएछ।
6: होइन तँलाई थाहा छैन कि के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका?
5: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
7: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
8: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13।
9: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो। हजार Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस् Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
10: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: होइन है भाउजू, कता जना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घर एसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98-49-18-57-37।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267 010-520-267।
4: कता हो साइला, यस्तो हतार हतारमा
5: कहाँ हुनु नि? पासपोर्ट बनाउनु जानला
4: ल। त पनि विदेश के हो
5: यहीँ बहन्दै किन जाएर है पासपोर्ट
4: बटारिया कुरो नगर्नु होस्
5: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
4: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महन्दीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
6: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रुस 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तेह्र बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहेगान लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
6: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको घरगहनाहरू बनाइन्छ नि।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
6: स्टुडियो हरि आर्ट सुनचादी पसल, नेलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ, प्रोप्राइटर हरि कुमार श्रेष्ठ, सम्पर्क नम्बर 010-520-314 र 9860-57-2166।
7: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
8: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
7: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: सम्पर्क नम्बर 010-520-267।
9: शाओमी वा रेडमीको फोन किन्दा उपहार नै उपहार। यो दसैँ तिहारमा शाओमी वा रेडमीको लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: तल केटा हेर्न आउँदैछ, बिदा लिएर बस भनेको त झन्
2: भनिदिनु बेसी।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर गुप्ता सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
4: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
5: सम्पर्क नम्बर 010-520-267 010-520-267
2: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
4: कता हो साइला यस्तो हतार हतारमा
6: कहाँ हुनु नि पासपोर्ट बनाउन जानला
4: ल त पनि विदेश जानलाइस कि के हो
6: यहीँ भन्दा किन जाएर है पासपोर्ट
4: बटारिया कुरो नगर्नु भएछ
6: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने हो यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
4: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
7: हजुर बाह्रै महिना अफर चल्ने यस रुमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीबीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
8: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
9: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841 97 97 13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
10: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
11: छैन सर के सोचिरहनु भएको छ
10: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
11: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808887878
13: रेडियो बिहानी 97.6 मेगाहर्ज
14: यो बुजुङ गाउँको एउटा ठिटो सानैमा अमेरिका पढ्न गएको थियो आज 15 वर्षपछि गाउँ फर्किँदा निकै ह्यान्डसम भएर फर्केछ एक्लै आमाको एक्लो छोरो बिहेको गर्छ कि यसपालि

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा,

0: गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518573।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-450-89-394।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: कता हो साइला, यस्तो हतार हतारमा
7: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई
6: ल। तपाईँ विदेश जानलाई कि के हो?
7: यहीँ भन्दा किन जाएर है पासपोर्ट
6: बटारिया कुरो नगर्नु होस्
7: होइन, तलाई थाहा छैन के हो। धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
6: किन थाहा नहुने नि हौ। सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
6: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
8: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
7: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट स्याम्पलहरू छ है।
2: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आउने गहना?
1: नीलकण्ठ नगरपालिका तीन विश्व धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
0: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
2: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
1: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बीच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841639953।
2: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: दशैंमा सीजी ब्रांड तथा सीजी मेरिडिया का होम अप्लायंसेस र होम एंटरटेनमेंट का सामान किन्दा 1,02,000 रुपया सम्म को बचत। वॉशिंग मशीन में 6 केजी, टॉप लोड वॉशिंग मशीन में 4 केजी, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 2 केजी सॉफ्ट एक्सेल, माइक्रोवेव में कुकिंग किट र एसी में निःशुल्क जड़ा, साथ ही 0% ब्याज में सजिलो किस्ता। सीजी भरोसा नेपाली को उत्सव दशैं तिहार को एक्सपीरियंस लाइफ विथ सीजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। नेपालबाट मनसून बाहिरियो सम्बन्धी खबरबाट। नेपालबाट मनसून बाहिरिन थालेको छ। आज शनिबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट मनसून पूर्ण रूपमा बाहिरिएको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भूभागमा भने मनसूनी प्रभाव कायमै रहेकाले केही दिनमै त्यहाँबाट पनि मनसून बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले असोज 17 गते बिहान 11 बजे जारी गरेको मनसून बहिर्गमन विशेष बुलेटिन अनुसार देशको पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसून बाहिरिए पनि मध्य तथा पूर्वी नेपालमा मनसूनी वायुको प्रभाव कायमै छ। महाशाखाका अनुसार मनसूनी वायु कमजोर हुँदै गइरहेको अवस्थामा बाँकी भूभागबाट पनि केही दिनमा मनसून बाहिरिने सम्भावना रहेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओ र युरोपियन युनियन ईयूको लामो समयदेखिको चासोलाई सम्बोधन गर्न सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई छुट्टा छुट्टै निकायमा विभाजन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। संघीय संसदमा पेश भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2083 प्राधिकरणलाई सेवा प्रदायकबाट अलग गरी विशुद्ध नियामक निकायको रूपमा मात्र स्थापित गर्ने प्रस्ताव गरेको हो। विधेयकको सैद्धान्तिक अवधारणा र आर्थिक टिप्पणीमा प्राधिकरणको विद्यमान दोहोरो भूमिकाले उडान सुरक्षामा असर पारेको यथार्थलाई स्वीकार गरिएको छ। हाल नेपालको नागरिक उड्डयनमा प्राधिकरणले नियामक निकाय र सेवा प्रदायक निकाय दुवैको काम एकैसाथ सम्पादन गर्दै आइरहेको छ। नयाँ विधेयक पारित भएपछि भने नेपालको नागरिक उड्डयन क्षेत्रमा प्राधिकरणले नियामक निकायको मात्र काम गर्ने गरी विशिष्टीकृत संस्थाको रूप लिनेछ। त्यस्तै सरकारले संसदमा प्रस्तुत गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी विधेयक 2083 स्वीकृत दरभन्दा बढ़ी भाड़ा लिने वायु सेवा कम्पनीहरूलाई 5,00,000-15,00,000 रूपियाँसम्म जरिवाना गर्ने कड़ा प्रस्ताव गरेको छ। विपद वा आपतकालीन समयमा हुने टिकटको कालोबजारी र यात्रु ठगी प्रवृत्तिलाई निरुत्साहित गर्न ल्याइएको यस्तो कानून ल्याउन लागिएको हो। त्यस्तै विधेयकमा आजभित्र जहाजभित्र उच्छृंखल गतिविधि गर्नेलाई पाइलटले नै पक्राउ गरेर 5,00,000 जरिवाना तिराउन सक्ने प्रस्ताव गरिएको छ। उडान सुरक्षालाई कड़ा बनाउँदै चालक दलको निर्देशन नमान्ने हुल दंगा वा अवरोध गर्ने यात्रुलाई महानिर्देशक मार्फत 1,00,000-5,00,000 रूपियाँसम्म जरिवाना गर्ने प्रस्ताव गरेको छ। उडानकै क्रममा फौजदारी कसुर गर्ने वा अनुशासन तोड्ने यात्रुलाई पाइलटले तत्काल नियन्त्रणमा लिई उपयुक्त विमानस्थलमा ओराल्न सक्ने विशेष अधिकार पाउनेछ।

यो दशैंमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: गोदरेज का उत्पादन किन्दा अट्रैक्टिव कैश बैक पाउनुहोस्. फ्रंट लोड वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल, टॉप लोड मा 4 केजी र ट्विन टब मा 2 केजी सर्फ एक्सेल निशुल्क. एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याज मा सजिलो किस्ताको सुविधा, साथै वॉशिंग मशीन मा 4 वर्षको फुल वारेन्टी. गोदरेज सँग मनै देखि वाउ.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. नेपाली कंग्रेसमा केन्द्रीय समितिको आकार बढ़ाउनु पर्ने सुझावहरू आएको छ. विधान संशोधन मस्यौदा समितिलाई पदाधिकारीको संख्या र खुला केन्द्रीय सदस्यको संख्या बढ़ाउन सुझाव आएको छ. समितिले पार्टीका संरचना र भातृ संस्थाहरूलाई विधान संशोधनका लागि सुझाव आह्वान गरेको थियो. प्राप्त सुझावहरू एकीकृत गर्ने कार्य भएको र समितिको आज वा भोलि बिहान बैठक गरेर पार्टीमा पेश गर्ने मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिए.

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन
2: बिहान बैठक गरेर पार्टीमा पेश गर्ने मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी। सुनिल शर्मा, मधु आचार्य, अमर सिंह पुन, उदय शमशेर राणा, आङगेलु शेर्पा र रंजित कर्ण आकिङ बिहान बैठक गरेर पार्टीमा पेश गर्ने मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी। सुनिल शर्मा, मधु आचार्य, अमर सिंह पुन, उदय शमशेर राणा, आङगेलु शेर्पा र रंजित कर्ण आकिङ युवा पवन कार्कीलाई वडा सभापति चयन गरेको छ। पन्ध्रौं महाधिवेशन अन्तर्गत आज शनिबार सम्पन्न वडा अधिवेशनले 19 वर्षीय कार्कीलाई वडा सभापति चयन गरेको हो। कार्कीको नेतृत्वमा 20 सदस्यीय वडा कार्य समिति समेत चयन गरिएको छ। कांग्रेस महासमिति सदस्य धर्मराज साईको प्रमुख आतिथ्यतामा वडा अधिवेशन सम्पन्न भएको छ। निर्वाचन आयोगले देश विदेशबाट र अन्तर जिल्ला मतदानको व्यवस्था गर्ने बारे 24 राजनैतिक दलको राय लिएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचन तथा राजनैतिक दल व्यवस्थापन सम्बन्धमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनैतिक दलहरूसँग छलफल गरिएको छ। 24 राजनैतिक दललाई आमन्त्रण गरिएको कार्यक्रममा निर्वाचन आयोगबाट निर्वाचनका विविध विषयहरूमा प्रस्तुतिकरण समेत गरिएको आयोग सूचना अधिकारीले जानकारी दिनुभएको छ। अविरल वर्षा सँगै आएको बाढ़ी पहिरो र नदी कटानले कालीगण्डकी करिडोरको बेनी जोमसोम कोरला सड़क खण्डको पूर्वाधारसँगै विद्युत र संचार सेवा अवरूद्ध भएपछि ठप्प भएको मुस्ताङ भन्सार कार्यालयको सेवा सुचारू भएको छ। असोज 8 गतेदेखि 12 गतेसम्म भएको वर्षाका कारण भन्सार कार्यालयको सेवा पूर्ण रूपमा ठप्प भएको थियो। उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिका 4 नेचुङमा रहेको भन्सार कार्यालयमा विद्युत र इन्टरनेट अवरूद्ध भयो। भन्सार जाँच पास, राजस्व भुक्तानी तथा क्वारेन्टाइनका सेवा प्रभावित भएका थिए। अहिले आंशिक रूपमा समस्या समाधान भएपछि सेवा शुरू गरिएको कार्यालय प्रमुख विदुर चुडालले बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल ब्याङ्कले ल्याएको छ नेपाल ब्याङ्क शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
4: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
3: विशेषताहरू:
4: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
3: तिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
4: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
4: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
4: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: कता हो साइला, यस्तो हतार हतारमा
5: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
2: ल त पनि विदेश जानलाइस कि के हो?
5: यहीँ बन्द किन चाहेर है पासपोर्ट?
2: बटारिया कुरो नगर्नु मस।
5: होइन तँलाई थाहा छैन के हो, धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
6: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
5: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, मिलन टोल। सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: महाचार महापहाड़। Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
8: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
9: गोर्खाली घडी रेडियो तथा मोबाइल पसलमा धमाकेदार अफर
1: 1500 मूल्यको मोबाइलको खरिदमा इमर्जेन्सी लाइट र पानी नपस्ने घडी सित्तैमा
9: रु 1500 बराबरको सामानको खरिदमा हात खाली नजाने उपहारहरू
1: हरेक सामानको खरिदमा लक्की ड्र कुपन पाउनुहोस्
9: हरेक महिना लक्की ड्र कुपन मार्फत 32 इन्चको एलईडी स्मार्ट टिभी साउन्ड सिस्टम र स्मार्टफोन जित्नुहोस्
1: स्मार्टफोनको खरिदमा स्मार्ट वाच पावर बैंक र एयरपोर्ट जित्नुहोस्
9: मोबाइल टिभी घडी रेडियो तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा बिक्री वितरण तथा मर्मत गर्दै धादिङ जिल्लामा नै छुट्टै पहिचान बढाउन सफल गोर्खाली घडी रेडियो एन्ड मोबाइल पसल धादिङ बेसी एमाले चोक
10: प्रोप्राइटर जलिन मिया सम्पर्क नम्बर 9841647167
11: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 01052267।
4: रेडियो बिहानी 97.6 MHz।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764।
2: कता हो साइला यस्तो हतार हतारमा
3: कहाँ हुनु नि? पासवर्ड बनाउन जानला
2: ल त पनि विदेश जानलाइस कि के हो
3: यही भन्दै किन चाहेर हो है पासपोर्ट
2: बटारिया कुरो नगर्नु मस
3: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने नि हो यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
2: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
4: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
3: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841997913 तपाईँको सन्तुष्टि

0: 함께 주시오.
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
7: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
8: रेडियो बिहानी 97.6 MHz।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पिरिस।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98140055754 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री

0: उस्तै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: कता हो साइला, यस्तो हतार हतारमा
3: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
2: ल त पनि विदेश जानलाइस कि के हो?
3: यही भन्दै किन जाएर है पासपोर्ट
2: बटारिया कुरो नगर्नु होस्
3: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने हो? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आम्मा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
3: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी
1: 97.6 मेगाहर्ट्ज।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाईं सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईंको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनटभित्रै जीवन उलटपुलट हुन सक्छ। घरहरूभन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयार गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरूभन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा असक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघातपूर्ण घटनाको इतिहास भएर तपाईले त्यसको सीमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने, अनुभवहरू शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्, कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। यो होस् रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति स्वाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्थापछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिलेकाहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमानदार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता छिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
2: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरूभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
3: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: ¿Buri? ¿Erota? ¿Lau?
1: ¡Ajá! ¿Cuánto tiempo me mongas otra? ¿Cómo va a tener algo?
0: ¿Cómo va a tener algo? ¿Moyle, diriba ni sunzadi gargana o diriba tal algo?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
4: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849-2431-11 9849-2431-11
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849-1857-37
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9841-68-67-64 9841-68-67-64
7: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
8: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
7: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
9: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
7: 9851-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
10: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 MHz
1: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 010-520-267 010-520-267।
3: कता हो साइला, यस्तो हतार हतारमा
4: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई
3: ल, त पनि विदेश जानलाई कि के हो?
4: यहीँ बहन्द किन जाएर है पासपोर्ट
3: बटारिया कुरा नगर्नु पर्छ।
4: होइन, तलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने हो? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुण्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
1: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
6: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-9797-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
8: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
0: रेडियो बिहानी 97.6 MHz।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्गाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ।

0: होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड

0: कारीगर द्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
1: अफिसको डेकोरेसन त सबै सकियो।

0: भन्नु पर्ने कहाँ गइरहेको तिमी होला।
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएफ, इन्टरनेट जडान, टोनर, रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। यो दुःख भन्ने कुरा पनि कस्तो है?
3: हो त भाइ, मानिसको मनमा कहिलेकाहीँ यी कुराहरूले बास गर्दछ।
2: हजुर हो नि भाइ, कहिलेकाहीँ कस्तो हुन्छ भने मानिसहरूले हामीलाई जात, भाषा, ठाउँ, आर्थिक अवस्था, शिक्षा वा सामाजिक हैसियतका आधारमा चाहिँ फरक फरक व्यवहार चाहिँ गरिरहेका हुन्छन् र हामीले त्यो कचोटी महसुस पनि गर्छौं। त्यसपछि मनमा प्रश्न एउटा आउँछ कि परमेश्वरको नजरमा पनि मानिसहरू बीच यस्तो फरक हुन्छ त?
3: भाइ, यो त एक गम्भीर प्रश्न हो अनि आजको अध्ययनले यसको सुन्दर उत्तर हामीलाई दिन्छ। परमेश्वरको दृष्टिमा ख्रिष्टमा रहेका मानिसहरूको पहिचान संसारले बनाएको विभाजनहरूमा आधारित हुँदैन।
2: त्यसो भए कि ख्रिष्टमा हामी सबैजना बराबर छौं त?
3: अवश्य पनि भाइ, ख्रिष्टमा हामी सबै एक हौं। अघिल्लो अध्ययनमा हामीले मानिस पापमा मरेको अवस्थामा थियो तर परमेश्वरको महान प्रेम र अनुग्रहद्वारा ख्रिष्टमा नयाँ जीवन पाएको कुरा हामीले हेरेका थियौँ।
2: दाइ, उद्धार हाम्रो असल कामबाट होइन परमेश्वरको अनुग्रहबाट हो भन्ने कुरा पनि हामीले बुझ्यौं।
3: ठिक भन्नुभयो भाइ तपाईँले। अब आज हामी त्यस्तै सत्यको अर्को सुन्दर परिणाम हेर्नेछौ। ख्रिस्टले हामीलाई केवल नयाँ जीवन मात्र दिनुभएको छैन, उहाँले हामीलाई एक अर्कासँग जोड्नु पनि भएको छ।
2: तर दाइ, सुरुमा त मानिसहरू बीच धेरै विभाजन थिए होइन र?
3: थिए भाइ, यस संसारमा यहुदी र अन्य जातिहरू बीच ठूलो दूरी थियो। कोही आफूलाई परमेश्वरको नजिक भएको ठान्थे भने अरूलाई बाहिरको मानिस जस्तै हेर्थे। तर पाउलले देखाउनुहुन्छ ख्रिष्टमा त्यस्तो विभाजनको पर्खाल भत्किएको छ र आज हामी ख्रिष्टले त्यो पर्खाल कसरी भत्काउनु भयो भन्ने सुन्दर सत्यलाई यो अध्ययनको यात्रामा थाहा गर्नेछौ।
4: आउनुहोस् हामी छोटो प्रार्थना गरौं र आजको यो वचन अध्ययनलाई हामी शुरू गर्नेछौ। प्यार प्रभुजी, आज पनि हामी तपाईँको चरणमा आएका छौं रित्त खाली हृदय लिएर। तपाईँ हामीलाई आफ्नो वचनद्वारा भरिदिनुहोस्, हाम्रो यो आत्मिक जीवनमा आत्मिक तागत शक्ति दिनुहोस्, ताकि हामी तपाईँको इच्छा अनुसारको जीवन यापन गर्न सकौं। यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, अघिल्लो दिनमा हामीले चर्च मन्दिर हो भन्ने विषय अन्तर्गत उपविषय देखिरहेका थियौं, मन्दिर निर्माणको लागि सामग्रीहरू। आज हामी देख्नेछौ अर्को उपविषय, निर्माणको लागि विधि। मित्र, अहिले हामी परमेश्वरको मन्दिरको रूपमा चर्चको निर्माणको विधितिर आउँछौ। एफिसी 2:11-12 भनिएको छ, यसै कारण सम्झना गर, बितेको समयमा तिमीहरू शरीर अनुसार अन्य जातिहरू थियौ अनि शरीरमा हातले गरिएको खतना भनिनेद्वारा तिमीहरू विखतनाका भनिन्थ्यौ। त्यस समयमा तिमीहरू ख्रिष्टविहीन थियौ, इसरायलको नागरिकताबाट अलग, प्रतिज्ञाका बाचाहरूबाट पराई, आशा नभएका र संसारमा परमेश्वर रहित थियो। मित्र, एफिससको मण्डली प्राय गरेर अन्य जातिहरूबाट बनेको कलिसिया थियो। त्यहाँ यहुदीहरूको सानो कलोनी मात्र थियो। अन्य जातिहरूलाई बेखतनाको रूपमा त्यस बेला जानिन्थे। यो उपाधि खतना भएका यहुदीहरू भनाउँदाहरूबाट

0: अन्य जातिहरूलाई दिएको थियो। परमेश्वरले यहुदी र अन्य जाति बीच खास भिन्नता बनाउनु भयो। इसरायलले राष्ट्रहरू बीच अद्वितीय स्थानको ओगटेका थिए। अन्य जाति खालि यहुदी धर्म अप्नाएर आउन सक्थे। अमित्र, यो मान्य भिन्नताले तिनीहरूको बीचमा एक किसिमको मनमुटाव, संघर्ष, बिगाडको सृजना गर्यो। इसरायली यानि यहुदीहरू आफ्नो उच्च स्थितिमा, ओहदामा, स्थानमा, जातिमा घमण्ड गर्दथ्यो। इसरायलीहरू अन्य जातिहरूलाई तुच्छ नीच दृष्टिकोणमा हेर्दथे र आफैलाई चाहिँ ठूलो जातिको रूपमा देख्दथे। यी दुवै वर्गहरूको हृदयहरू आपसमा घृणाले भरिएको थियो। यो प्रथा स्थिति अब्राहमको समयदेखि प्रभु येशूको र प्रेरितहरूको दिनसम्म भएको हामी रेकर्ड देख्छौ। कुरा जेसुकै होस्, यी पदहरूमा हामी अन्य जातिहरूको असहाय, दुर्दशाको र भाग्यको वर्णन देख्छौ। अनि यो कुनै पापमा गुम भएका निन्दित मानिसको पनि बिल्कुल सही तस्विर हो। अनि निन्दित हुनु वा गुम हुनुको अर्थ यी नै हुन्। पहिलो, ख्रिष्टविहीन त्यो पापमा निन्दित मानिसको उत्तम परिभाषा हो। यो ख्रिष्टमा हुने कुराको ठिक विपरीत उल्टो कुरा हो। अनि दोस्रो, इसरायलको नागरिकताबाट अलग, त्यो नै अन्य जातिहरूको सही परिभाषा हो। अन्य जातिहरूसँग परमेश्वरद्वारा दिइएको धर्म थिएन, जस्तो कि इसरायलसँग, यहुदीहरूसँग थियो। तिनीहरूसँग पुरानो नियममा गएर परमेश्वरले इसरायलीहरूलाई दिनुभएको प्रतिज्ञाको कुरालाई लिएर ती आफू स्वयंको निम्ति अपनाउने कुनै अधिकार थिएन, दावी गर्ने कुनै अधिकार थिएन, अनि हामीसँग पनि त्यो अधिकार छैन। परमेश्वरले ती प्रतिज्ञाहरू हाम्रो निम्ति बनाउनु भएको थिएन, त्यो खालि इसरायलीहरूको निम्ति, यहुदीहरूको निम्ति। अनि तेस्रो कुरा हामी देख्छौ, त्यो हो प्रतिज्ञाका वाचाहरूबाट पराई। परमेश्वरले इसरायल राष्ट्रको निम्ति निश्चित प्रतिज्ञाहरू बनाउनु भएको थियो, जुन हामी पुरानो नियममा देख्छौ। परमेश्वरले इसरायलसँग बनाउनु भएको वाचाहरू, करारहरू अझै मान्य छ, तर अन्य जातिहरूसँग त्यसको आफ्नै निम्ति अपनाउने, दावी गर्ने कति पनि अधिकार छैन। परमेश्वरले इसरायलका सन्तानहरूलाई इसरायलका मुलुकको प्रतिज्ञा गर्नुभयो, त्यो सम्पूर्ण इसरायलको, अनि तिनीहरूले कुनै दिन त्यसको पाउनेछन्, तर त्यो परमेश्वरको समयमा हुनेछ, तिनीहरूको समयमा हुने छैन। एकजना प्रचारकले यसै प्रसंगमा भनिरहेका थिए, जब म इसरायलमा थिए, मैले त्यहाँ गएर पुरानो नियममा परमेश्वरले प्रतिज्ञा बनाउनु भएका आधारमा त्यो मुलुकको दावी गरिन। मैले बुझेथे कि उहाँ इसरायलीहरूसँग, यहुदीहरूसँग बोलिरहनु भएको थियो, मसँग होइन, जब उहाँले त्यो करार बनाउनु भयो। उहाँले मलाई दिनुभएको प्रतिज्ञा हो युहन्ना 14:2-3 पदमा यहाँ भनिएको छ, म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जान्छु, अनि मैले गएर तिमीहरूको निम्ति ठाउँ तयार पारे भने म फेरि आउनेछु, अनि म जहाँ छु त्यहाँ तिमीहरू पनि हौ भनेर म तिमीहरूलाई आफू कहाँ लिनेछु। अनि चौथो विशेषता देख्छौ, अन्य जातिहरूको यानि कुनै पनि ख्रिष्ट नपाइकन गुम निन्दित भएका मानिसहरूको आशा नभएका। चौथो कुरा, चौथो विशेषता, आशा नभएका। मित्र, संसारका धर्महरूमा हेर्नुहोस्, तिनीहरूसँग कुनै आशा छैन। तिनीहरूले पुनरुत्थानको प्रतिज्ञा दिन सक्दैनन् र मृत्युपछि के हुनेछ त्यसको बारेमा अति नै अस्पष्टता छन्। झूटा धर्महरूले कति पनि आशा दिँदैनन्। तिनीहरूले त्यस्तो बाधाहरू, अवरोधहरू हालिदिन्छन् कि कुनै इमानदारी मानिसले त्यसको नाग्न सक्दैन। आशा नहुने कुरा नै अन्य जातिहरूको दयनीय दुर्दशा थियो। गुमेको निन्दित मानिसको निम्ति वर्तमान जीवन नै सबभन्दा धेरै महत्वपूर्ण छ। अनि यदि उसले यहाँ पनि आनन्द, हर्ष, मोज मजाको चुकाउँछ भने मित्र, ऊ दोब्बर आशा रहित हुन्, असहाय हुन्। अनि पाँचौं विशेषता हामी देख्छौ, तिनीहरू संसारमा परमेश्वर रहित थिए। यसको मतलब यो होइन कि परमेश्वर आफै स्वयंलाई हटाउनु भएको छ। मानिस उसको चुनावको कारण ईश्वर रहित छन्। ऊ अन्धकारमा बाँकी निन्दित गुमेका मानिसहरूसँग भौतारिरहेको छ। यो परमेश्वरको कारणले होइन, त्यो आफ्नै इच्छाको चुनावको कारणले हो। मित्र, म तपाईँलाई खुलाम रूपमा भन्न चाहन्छु कि यदि म आज गुमेको निन्दित मानिसको स्थितिमा भए, यो मेरो निम्ति व्यर्थ जीवन हुने थियो। मसँग कुनै आशा हुने थिएन, पछिबाट प्रतीक्षा गर्ने कुनै महिमित कुरा हुने थिएन। त्यही नै आशा रहित र परमेश्वर रहित हुनु भनेको हो। मित्र, पावलले वर्णन गरेका यो भयानक डरलाग्दो अवस्था हो। तर अहिले यो कुराको ध्यान दिनुहोस् कि त्यहाँ कुनै कुराले स्थान लिनेछ। दुई अध्यायको 13 पदमा भनिएको छ, तर अब त ख्रिस्ट येशूमा तिमीहरू जो बितेका समयमा टाढा थियौ, ख्रिस्टको रगतद्वारा नजिक पारिएका छौ। मित्र, पुरानो नियममा मन्दिरमा अर्कोपट्टि दूरीमा अन्य जातिहरूको निम्ति बेग्लै आँगन हुन्थ्यो, अनि अन्य जातिहरूलाई मन्दिरमा आउन अनुमति दिन्दथ्यो, तर तिनीहरू टाढा दूरीमा रहेको अर्को अन्य जातिको स्थानमा आँगनमा मात्र आउन सक्थे। तर अहिले ख्रिस्टमा हुने अन्य जातिहरूको निम्ति सबै कुरा बदलेको छ। पूर्ण रूपमा तिनीहरू ख्रिस्ट रहित थिए, अहिले तिनीहरू ख्रिस्टमा छन्। तिनीहरूलाई परमेश्वरबाट अलग राख्ने बाधाहरू र दूरी अहिले हटाइएको छ। तिनीहरूलाई निकटतामा नजिकमा ल्याइएको छ, अनि त्यो तिनीहरूको प्रयत्न र सद्गुणहरू योग्यताहरूद्वारा होइन, तर ख्रिस्टको रगतद्वारा। के यो अति आनन्दको कुरा होइन? तपाईँ म हरेकको निम्ति आगे 14-17 भनिएको छ, किनकि उहाँ हाम्रा मेलमिलाप हुनुहुन्छ। उहाँले दुवैलाई एक बनाउनुभयो र बीचको अलग पार्ने भिन्नतालाई यानि भित्तालाई भत्काइदिनुभयो, अनि मेलमिलाप गराएर आफैमा दुईजनाबाट एउटा नयाँ मानिस सृष्टि गर्नका निम्ति उहाँले विधि विधानहरूमा भएका आज्ञाहरूको व्यवस्थालाई अर्थात शत्रुलाई आफ्नै शरीरमा मेटाइदिनुभयो, अनि क्रुसद्वारा एउटा शरीरमा दुवैलाई परमेश्वरसँग मिलाप गराउनका निम्ति उहाँले शत्रुलाई त्यस क्रुसद्वारा नाश गर्नुभयो, अनि उहाँले आएर तिनीहरूलाई जो टाढामा थियो र उनीहरूलाई जो नजिकमा थिए मेलमिलापको सुसमाचार सुनाउनुभयो। जब तपाईँ येशु ख्रिस्टमा आउनुहुन्छ, तपाईँलाई केवल शरीरमा यानि बदनमा मात्र ल्याइनु भएको छैन, तर तिनीहरूलाई त्यस स्थानमा ल्याइनु भएको छ जहाँ तपाईँ परमेश्वरको सामने अरू कुनै मानिस जस्तै समानतामा उभिन सक्नुहुन्छ। म तपाईँसँग र तपाईँ मसँग एक समानतामा उभिन्छौं। त्यसकारण आज कुनै कुराको आधारमा विश्वासीहरूको लागि अलगाव सेपरेशनको कुनै कुरा छैन। हामीलाई ख्रिस्टमा एक बनाइएका छौं। यदि तपाईँ ख्रिस्टमा विश्वासी हुनुहुन्छ भने यसले कुनै भिन्नता बनाउँदैन कि तपाईँ को हुनुहुन्छ, तपाईँ कुन जातको हुनुहुन्छ, तपाईँ कुन वर्गको हुनुहुन्छ, किनभने तपाईँ र म पूरा अनन्त कालभरि एकै साथमा हुन गइरहेका छौं। मित्र, आजकल एक आपस ख्रिस्टियनहरूको बीचमा निन्दा दोष झगडा गर्ने कुरा अति नै खराब हो। मित्र, यी अनुच्छेदहरूमा भिन्नता वास्तवमा यहुदीहरू र अन्य जातिहरू बीचको हो। प्रभु येशु ख्रिस्ट तिनीहरूको बीचमा मिलाप हुनुभएको छ। बीचको प्रखाल वा बार दुई बीचको शत्रुता तोडिएको छ। उहाँले नयाँ मानिस बनाउनु भएको छ। हामीलाई एकै साथ ख्रिस्टमा राखिएको छ। उहाँले मिलाप बनाउनु भएको छ। यसको मतलब अहिले हामी परमेश्वरसँग मिलापमा छौं र हामीले पनि एक आपसमा मिलाप राख्नुपर्छ, किनकि हामी सबै चाहे कुन वर्गको या जातिका किन नहौं ख्रिस्टमा राखिएका छौं र ख्रिस्टमा हामी एक शरीर हौं। परमेश्वरको सम्झौता गर्ने काम पहिले नै पूर्ण भएको छ। यदि तपाईँ उहाँ कहाँ आउन तयारी हुनुहुन्छ भने उहाँ तपाईँलाई ग्रहण गर्न तयारी हुनुहुन्छ। त्यसकारण सुसमाचार यसरी आएको छ, 2 कुरन्ती 5:20 अनुसार, परमेश्वरसँग मिलाप गर, यदि तपाईँ मिलाप गरिनु भएको छ भने तपाईँलाई नयाँ शरीरमा ल्याइनु हुनेछ, यानि विश्वासीहरूको शरीरमा, अनि यो मण्डली कलिसिया हो। चर्च हो अनि यसले कुनै भिन्नता पार्दैन चाहे तपाईं यहुदी हुनुहोस् या अन्य जाति या तपाईं ठूलो जातको हुनुहोस् या छोटो जातको तपाईंको छालाको रंगले तपाईंको जातले कुनै भिन्नता बनाउँदैन सबैजना ख्रीष्टमा एक छन् हामी नयाँ मानिस बनाइएका छौं र हामीसँग मिलाप हुनुपर्छ यो अनुच्छेदमा खास जोड चाहिँ ख्रीष्टको महिमित व्यक्तिमाथि छ उहाँले केवल क्रूसद्वारा मिलाप मात्र बनाउनु भएन तर उहाँलाई विश्वास गर्नेहरूलाई उहाँमा राखिएको छ र नयाँ मानिस बन्दछन् परमेश्वरले आरम्भमा यहुदी चाहिँ अन्य जातिहरूबाट अलग पार्नु भएर भिन्नता बनाउनु भएको थियो अनि आखिरमा यहुदीहरूले इसरायलीहरूले आत्मिक घमण्डको विकास गरे र यसले यहुदीहरू र अन्य जातिहरू बीच आपसमा घृणातिर डोर्यायो जब यहुदीलाई र अन्य जातिलाई ख्रीष्टमा राखिन्छ त्यहाँ मिलाप छ त्यहाँ मिलाप छ तर यो नयाँ स्थिति नयाँ स्थानको कारणले होइन तर त्यहाँ केही नयाँ कुरा अस्तित्वमा आएको छ पाउलले यसलाई नयाँ मानिसको रूपमा परिचय गराएका छन् त्यसकारण मित्र पाउलले कोरिन्थियनहरूलाई लेखे पहिलो कोरिन्थी 10:32 तिनीहरूले ठेस नखुवाउ न यहुदीहरूलाई न अन्य जातिहरूलाई न त परमेश्वरको मण्डलीलाई मण्डली चर्च नयाँ मानिस हो यो यस्तो कुनै कुरा होइन कि अन्य जातिहरूलाई यहुदीहरूको स्थानमा ओहदामा उन्नत गराइएको छ परमेश्वरले दुवै अन्य जाति र यहुदीलाई उच्च स्थानमा र उच्च योजनामा उन्नत गराउनु भएको छ माथि उठाउनु भएको छ उहाँले दुवैलाई ख्रीष्टमा एक बनाउनु भएको छ एक समानतामा बनाउनु भएको छ परमेश्वरको परिवारमा राख्नु भएको छ मित्र मानिसको विश्वव्यापी बन्धुता र परमेश्वरको विश्वव्यापी पिता भावको विश्वास म गर्दिन मेरो निम्ति यो अति नै ठूलो निन्दनीय पाखण्ड सिद्धान्त हो म विश्वास गर्दछु कि विश्वासको निम्ति सत्य बन्धुता खालि ख्रीष्टमा विश्वास गर्ने विश्वासीहरूमा मात्र सीमित हुन्छ कुनै मानिस मेरो जातको मेरो समाजको मेरो देशको व्यक्ति हुन सक्छ तर यदि ऊ परमेश्वरको सन्तान होइन भने ऊ मेरा दाजुभाइ होइन तर कुनै मानिस अर्कै जातको अर्कै समाजको होलान् यदि ऊ परमेश्वरको सन्तान हो भने ऊ मेरो दाजुभाइ हो हामी नयाँ पारिएका मानिस हौ हामी ख्रीष्टमा छौं नयाँ मानिसको रूपमा यो नै भवन मन्दिर हो परमेश्वरले आज निर्माण गरिरहनु भएको छ अमित्र अन्य जातिहरूलाई यहुदीहरूको स्थान ओहदामा माथि उठाइएको छ भन्न छोडेर हामी यो भन्न सक्छौ कि यहुदीहरूलाई अन्य जातिको स्थानमा ल्याइएको छ किनभने दुवै यहुदी र अन्य जाति पापको उही स्थानमा स्थितिमा छन् वास्तवमा हामी सबै पापीहरूको रूपमा यानि आदमको सन्तानहरूको रूपमा बन्धुहरू हौ रोमी 3:9 भन्छ तब के हामीहरू उनीहरूभन्दा असल छौ कुनै रीतिले छैनौ किनकि पहिले हामीले यहुदीहरू र ग्रीकहरू दुवैलाई यिनीहरू सबै पापका वशमा छन् भनी दोष लगाइसकेका छौ त्यही नै स्थितिमा हामी सबै थियौं यहाँ उल्लेखित मिलाप अन्य जाति र यहुदी बीचको मिलापको संकेत हो जब यहुदीहरू र अन्य जाति क्रूसमा पापीहरूको रूपमा आउँछन् तिनीहरूलाई नयाँ सृष्टि बनाइदछ तिनीहरू नयाँ मानिस बन्दछन् यानि ख्रीष्टको शरीर पवित्र आत्माको मन्दिर मित्र पुरानो नियममा उजाड स्थानमा हुने पवित्र वासस्थानमा टाबरनाकल पछि आउने मन्दिर खण्डहरू विभागहरूले अलगाइएको थियो त्यो तीन विभागहरूमा प्रवेशहरूको निम्ति तीन प्रवेश ढोकाहरू थिए पहिलो बाह्य आँगन दोस्रो पवित्र स्थान तेस्रो पवित्रहरूको पनि पवित्र स्थान त्यसपछि त्यहाँ विभिन्न खण्ड विभागहरू थिए पुजारीहरूको लागि इसरायलीहरूको लागि स्त्रीहरूको लागि र अन्य जातिहरूको लागि ख्रीष्टले आफ्नो मृत्युद्वारा पर्दाको हटाउनुभयो र उहाँ बाटो मन्दिरको बाह्य आँगन सत्य मन्दिरको पवित्र स्थान र जीवन पवित्रहरूको पनि महापवित्र स्थान बन्नुभयो अहिले हामी सिधै ख्रीष्टद्वारा पिता कहाँ आउँछौ उहाँ कहाँ आउनेहरूलाई तिनीहरूका खाना साना विभागहरू र विभाजनहरूबाट हटाइएर ख्रिष्टमा नयाँ मन्दिरमा हालिएका छन्, जहाँ त्यहाँ कुनै अलग गर्ने विभागहरू खण्डहरू छैन। क्रुसले अलग गर्ने पर्खाल बारलाई तोड्दछ र सुसमाचार परमेश्वरबाट टाढा हुने अन्य जातिहरू र परमेश्वरको निकटतामा हुने यहुदीहरूलाई प्रचार गरियो। ओ कस्तो तस्विर यहाँ हामीसँग छ। दुई अध्यायको 18 पदमा भनिएको छ, किनकि उहाँद्वारा नै हामीहरू दुवै एउटै आत्माद्वारा पिता कहाँ पुग्न पाउँछौ। मित्र, यदि याद राख्नुहोस् कि यो छोटो पद अति नै महान पद हो। यहाँ त्रिएक सम्मिलित छ, किनकि उहाँद्वारा यानि ख्रिस्टद्वारा नै हामीहरू दुवै एउटै आत्माद्वारा यानि पवित्र आत्माद्वारा पिता कहाँ यानि परमेश्वर पिता कहाँ पुग्न सक्छौ। यहुदी र अन्य जातिहरू क्रुसको फेदीमा पापीहरूको रूपमा उही एउटै स्थानमा छन्, तर ख्रिस्टद्वारा तिनीहरू दुवै परमेश्वर कहाँ जाने एउटै अधिकार छ, जुन कुनै पनि मानिसको निम्ति महिमित अवसर हो। पाउले रोमी 5 अध्यायमा स्पष्ट पार्दछन् कि विश्वासद्वारा धर्मी ठहराई हरेक मानिसहरू कहाँ उपलब्ध फाइदा हो। हामीसँग ख्रिस्टद्वारा परमेश्वर कहाँ पुग्ने जाने अधिकार छ यदि हामी विश्वासीहरू हौं भने। अनि यो अद्भुत कुरा हो। अमित्र, हामीले देखिसक्यौं चर्च मन्दिर हो भन्ने विषय अन्तर्गत मन्दिर निर्माणको लागि सामग्रीहरू र निर्माणको विधि। अब त्यसपछि हामी देख्छौं भवन निर्माणको अर्थ। एफिसी 2 अध्याय 19 र 20 भनिएको छ, यसकारण अब उसो तिमीहरू पराई र परदेशीहरू होइनौ तर पवित्र जनहरूसँग संघीय नागरिकहरू हौ र परमेश्वरका घरानाका हौ, अनि तिमीहरू प्रेतहरू र भविष्य वक्ताहरूको जगमाथि बनाइएका छौ, जसको कुना ढुङ्गा चाहिँ येशु ख्रिस्ट आफै हुनुहुन्छ। पाउले अन्य जाति विश्वासीहरूलाई याद दिलाउँछन् कि यद्यपि तिनीहरू पराईहरू र परमेश्वरबाट टाढा अलगिए तापनि तिनीहरूको वर्तमान स्थिति स्थान अत्यन्त उत्तम छ। तिनीहरू कति पनि परदेशी पराईहरू छैनन्। तिनीहरू अहिले पवित्र जनहरूसँग संघीय नागरिकहरू हुन्। अमित्र, यी पदमा उल्लेखित पवित्र जनहरू सेन्ट पुरानो नियमका पवित्र जनहरूको संकेत होइन। अन्य जाति विश्वासीहरू नयाँ नियम यहुदी पवित्र जनहरूसँग यानि ख्रिष्टको शरीरको अन्य सदस्यहरूसँग संघीय नागरिकहरू हुन्। तिनीहरू परिवारका हुन्, नोकरहरूको रूपमा होइनन् तर परमेश्वरको परिवारको सदस्यहरूको रूपमा। तिनीहरू उहाँका सन्तानहरू हुन्। पहिलो युहन्ना 2 अध्याय 12 पदमा भनिएको छ, हे साना नानी हो, म तिमीहरू लेख्दछु किनभने उहाँको नाउँका नाउँमा तिमीहरूका पापहरू तिमीहरूलाई क्षमा भएका छन्। हामी साना नानीहरू हौ। यो नयाँ सम्बन्ध हो, जुन सम्बन्ध पुरानो नियममा बिरानो थियो। अरू त के, दाऊद जो परमेश्वरको आफ्नै इच्छा अनुसारका मानिस थिए उसलाई दोस्रो समुएल 7 अध्याय 8 पदमा भनिएको छ, मेरो दास दाऊद। अनि गन्ती 12 अध्याय 7 पदमा परमेश्वरले मूसालाई मेरो सेवक दासको रूपमा सम्बोधन गर्नुभएको छ। अहिले यहाँ उल्लेखित नागरिक इसरायलमा वा यो पृथ्वीको यरूसलेमको नागरिक होइन, तर यो स्वर्गीयमा हुने नागरिकता हो। फिलिपी 3 अध्याय 20 पदमा भनिएको छ, किनकि हाम्रो नागरिकता स्वर्गीयमा छ, जहाँबाट हामी पनि मुक्तिदाता प्रभु येशू ख्रीष्टको बाटो हेर्दछौ। यो वर्तमान समयमा हामी स्वर्गीयका हौं। अनि पद 20 पहिलो खण्डमा भनिएको छ, अनि तिमीहरू प्रेरितहरू र भविष्य वक्ताहरूको जगमाथि बनाइएका छौ। यो महत्वपूर्ण कुरा हो। यसको मतलब यो होइन कि प्रेरितहरू र अगम वक्ताहरू जग थिए, तर तिनीहरूले त्यो जगको व्यक्तिगत रूपमा बसाले। प्राचीन मण्डलीले यसको शिक्षा प्रेरितहरूको सिकाइएको शिक्षामा सिद्धान्तमा बनिरहेका थिए। प्रेरित 2 अध्याय 42 पदले भन्छ, तिनीहरू प्रेरितहरूका शिक्षामा दृढतापूर्वक लागिरहे। अनि पद 20 अन्तिम खण्डमा भनिएको छ, जसको कुना ढुङ्गा चाहिँ येशु ख्रिष्ट आफै नै हुनुहुन्छ। त्यसले यो प्रकट गर्दछ कि ख्रिष्ट ढुङ्गा चट्टान हुनुहुन्छ जसमा चर्च बनाइएको छ। पाउले यसको अति नै स्पष्ट पार्दछन् पहिलो कोरन्ती 3:11 पदमा, किनकि त्यस बसालेको जगलाई छोडेर जो येशु ख्रिष्ट हुनुहुन्छ कुनै पनि मानिसले अर्को जग बसाल्न सक्दैन। पत्रुसले यसको बारेमा यसरी भन्छन्, पहिलो पत्रुस 2:6-8, यसकारण पवित्र शास्त्रमा यो पनि पाइन्छ, हेर म सियोनमा एउटा चुनिएको बहुमूल्य मुख्य कुना ढुङ्गा राख्दछु, अनि जसले उसमाथि विश्वास गर्दछ ऊ कुनै रीतिले शर्ममा पर्ने छैन। यसकारण तिमी विश्वास गर्नेहरूका निम्ति उहाँ बहुमूल्य हुनुहुन्छ, तर ती आज्ञा नमान्नेहरूका निम्ति जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे त्यही नै कुनाको शिर भयो, अनि एउटा ठेस लाग्ने ढुङ्गा र एउटा ठक्कर खाने चट्टान भयो। तिनीहरूका निम्ति जो आज्ञाकारी नहुनाले वचनमा ठेस खान्छन्, त्यसैका निम्ति तिनीहरू ठहराइएका पनि छन्। यहाँ नोट गर्न महत्वपूर्ण कुरा यो हो कि पत्रुसले भन्छन् कि प्रभु येशु त्यो मुख्य कुनाको ढुङ्गा हुनुहुन्छ। त्यसकारण प्रभु येशुको यो कथनको तात्पर्यको पत्रुसले बुझे जब उहाँले भन्नुभयो मती 16:18, अनि म तिमीलाई भन्दछु तिमी पत्रुस हौ, अनि यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु, अनि नरकका ढोकाहरू यसमाथि विजय हुने छैनन्। येशु आफू स्वयंको बारेमा कुरा गरिरहनु भएको छ। उहाँ त्यो चट्टान हुनुहुन्छ जसमाथि चर्च बनाइएको छ। प्रेरितहरू र अगमवक्ताहरूको जग राखेर रा, ख्रीष्ट चाहिँ मुख्य कुनै ढुङ्गा चट्टान हुनुहुन्छ। अनि 21:22 भनिएको छ, जसमा सारा भवन तम्म मिलेर प्रभुमा एउटा पवित्र मन्दिर बन्नलाई बढ्दै जान्छ, जसमा तिमीहरू पनि आत्माद्वारा परमेश्वरको वासस्थान बन्नलाई एकसाथ बनिन्दै जान्छौ। पाउल चर्चलाई मन्दिरको रूपमा बोलिरहेका छन् जुन हालमा निर्माण हुँदैछ। हाँ मित्र, चर्च आज निर्माणमा छ अनि यो पूरा गरिनेछ एक दिन। 21:21 अन्तिम खण्डमा भनिएको छ, पवित्र मन्दिर बन्नलाई बढ्दै जान्छ। यसले यो तथ्यको पक्का गर्दछ यो अझै पूरा निर्माण गरिसकिएको छैन अनि बनावट पनि बेग्लै छ। यो मन्दिर बढ्दै जाँदैछ। परमेश्वरले मरेका मृत्यु सामग्रीलाई यानि पाप र अधर्ममा मरेका मानिसहरूलाई लिइरहनु भएको छ र यसलाई जीवन दिइरहनु भएको छ। जीवित नयाँ जन्मका चट्टानहरू जीवित मन्दिरमा बढ्दै जाँदैछन्। जस्तो कि सुलेमानको मन्दिर ह्याम्मरको बिना आवाज बनाइएको थियो, त्यसरी नै पवित्र आत्माले चुपचाप रूपमा मृत पापी नवजन्मद्वारा जीवित मन्दिरमा राख्नुहुन्छ। यसलाई पवित्र मन्दिर भनिएको छ। यो पवित्र छ किनभने पवित्र आत्मा त्यहाँ रहनुहुन्छ। पवित्र आत्माको बप्तिस्माद्वारा उद्धार पाउने पापीलाई प्रभुमा राखिन्छ। पवित्र आत्मा हरेक विश्वासीमा रहनुहुन्छ। चर्च मण्डली जुन ख्रीष्टको शरीर हो त्यो परमेश्वरको आत्माद्वारा स्थायी वासस्थान हो। जब विश्वासीहरू भवनमा आराधना गर्न आउँछन् पवित्र आत्मा उपस्थित हुनुहुन्छ। त्यस अर्थमा परमेश्वर त्यस भवनमा हुनुहुन्छ। तर जब हरेक विश्वासीहरूले चर्च भवनलाई छोड्छन् परमेश्वरले त्यसको पनि छोड्नुहुन्छ। परमेश्वर कुनै चर्च भवनमा रहनुहुन्न, आज परमेश्वर विश्वासीहरूमा रहनुहुन्छ, चर्च भवनमा होइन। परमेश्वर कहिले पनि मानिसको हातले बनाएको भवनमा बस्नुहुन्न। अमित्र मन्दिरको रूपमा चर्चको उद्देश्य पृथ्वीमा परमेश्वरको महिमा र उपस्थितिको प्रकट गर्नु हो। जब विश्वासीहरू चर्चमा एकट्ठा भेला हुन्छन् विश्वासमा त्यस्तो प्रभाव पारिनु पर्दछ कि यो युगमा पनि परमेश्वर उहाँको पवित्र मन्दिरमा हुनुहुन्छ। संसारले यो कुराको महसुस गर्नुपर्छ कि परमेश्वर चर्च सेवामा पाउन सकिन्छ। मेरो प्रश्न हो के उहाँ पाइनुहुन्छ? सम्भव धेरै मानिसहरू चर्चमा आकर्षित हुने थिए यदि तिनीहरू यो कुरामा निश्चय भए कि परमेश्वर त्यहाँ उपस्थित हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउ।
1: दाई, आजको अध्ययनपछि चाहिँ मेरो मनमा एउटा ठूलो परिवर्तन आएको छ। मैले पहिले मानिसहरूलाई उनीहरूको पृष्ठभूमि, अवस्था वा पहिचान अनुसार फरक फरक रूपमा हेर्ने गरेको हुन सक्छु, तर आज मैले बुझे ख्रीष्टमा हामी सबै एक हौ।
2: हो भाइ, आजको अध्ययनले हामीलाई सम्झायो कि पहिले हामी ख्रीष्टबाट टाढा थियौं, आशाबाट टाढा, परमेश्वरबाट टाढा र उहाँका प्रतिज्ञाहरूबाट पराजय थियौं, तर अब ख्रीष्टको बलिदानद्वारा हामी नजिक ल्याइएका छौं।
1: साँच्चै नै दाइ, अनि ख्रीष्ट स्वयं चाहिँ हाम्रो शान्ति हुनुहुन्छ।
2: बिल्कुलै भाइ, उहाँले मानिसहरू बीचको विभाजनको पर्खाल भत्काउनुभयो, क्रुसद्वारा हामीलाई परमेश्वरसँग मेल गराउनुभयो र एक नयाँ मानिसको रूपमा जोड्नुभयो।
1: त्यसैले अब तपाई को हुनुहुन्छ भन्ने प्रश्नको उत्तर केवल तपाईको जात भाषा ठाउँ वा सामाजिक अवस्थाले चाहिँ दिँदैन। ख्रिस्टमा मेरो सबैभन्दा ठूलो पहिचान भनेको म परमेश्वरको परिवारको सदस्य हुँ भन्ने रहेछ।
2: धेरै राम्रो भाइ, यही सत्य आज हामीले आफ्नो जीवनमा लागू गर्नुपर्छ। यदि हामी सबै ख्रिस्टमा एक हौं भने मण्डलीमा भेदभाव घमण्ड र विभाजनको ठाउँ हुनु हुँदैन। हामीले एक अर्कालाई सम्मान गर्नुपर्छ, प्रेम गर्नुपर्छ, क्षमा गर्नुपर्छ र एक अर्काको सेवा गर्नुपर्छ।
1: अनि मण्डली भनेको पनि भवन मात्र होइन रहेछ, हामी आफै परमेश्वरको परिवार भएर एकसाथ निर्माण हुँदै जाने कुरा रहेछ।
2: हो त भाइ, परमेश्वरको वासस्थानमा बस्ने गरी हामी एकसाथ निर्माण हुँदै जान्छौं। त्यसैले आज हामीले आफैलाई सोधौं कि मेरो व्यवहारले मण्डलीलाई जोडिरहेको छ कि विभाजन गराइरहेको छ।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौं र यसमा विजेता हुनुहुने पहिलो दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98140055754, 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
6: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
5: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: सम्पर्क नम्बर 010-520-267।
5: कता होस् नाइला, यस्तो हतार हतारमा
7: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला?
5: ल, त पनि विदेश जानलाइस कि के हो?
7: यहीँ भन्द किन जाएर है पासपोर्ट
5: बताइया कुरा नगर्नु मस
7: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
8: हजुर बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीवीएस जुपिटर स्कूटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
9: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है।
10: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841-97-97-13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
11: रेडियो बिहानी 97.6 MHz
12: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरो फेरो।

रेडियो बिहानी 97.5 स्वामे घाज 7:35 बजेको समाचार सिरुफिरुमा शर्मिला साकेको नमस्कार। तपाईं यो प्रसारण एफएम ब्यान्डको 97.5 स्वामे घाजमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.5 स्वामे घाज र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। पाठ्यक्रम विकास केन्द्रको विषयगत विज्ञ सूचीमा धादिङका 12 शिक्षक छनौट। धादिङ सेवा समाज कतारको अध्यक्षतामा हरिराम हरि श्रेष्ठ 15 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत। आवास अधिकार सुनिश्चित गर्ने सरकारको नयाँ प्रस्ताव। निम्न आय परिवारलाई 75,000 अनुदानदेखि स्मार्ट घरसम्म। र युएएफए नेसन्स लीगमा बेल्जियमको शानदार जित। टर्की माथि 3-0 प्रभावशाली सफलता। अब समाचार विस्तारमा। पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले आगामी आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको विषयगत विज्ञहरूको सूचीमा धादिङका 12 जना शिक्षक तथा विज्ञ छनौट भएका छन्। केन्द्रले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार धादिङका शिक्षकहरू नेपाली गणित विज्ञान तथा प्राविधिक सामाजिक अध्ययन र अंग्रेजी विषयका विज्ञहरूका रूपमा कार्य सूचीकृत भएका छन्। उनीहरूको पाठ्यक्रम र पाठ्य सामग्री निर्माण लगायतका विषयगत कार्यमा विज्ञका रूपमा सहभागी जनाउनेछन्। सूचीका अनुसार सल्याङकोट माध्यमिक विद्यालयका ओम बहादुर श्रेष्ठ नेपाली तथा अनुश्रेष्ठ गणित विषयका लागि छनौट हुनुभएको छ। नवराज पाठक त्रिपुरा सुन्दरी माध्यमिक विद्यालयका सहदेव गजरेल पनि गणित विषयका विज्ञमा पढ्नु भएको छ। त्यस्तै आदर्श माध्यमिक विद्यालयका सुजन भण्डारी र महेन्द्र बरारी माध्यमिक विद्यालयका सन्तोष दुवाडी गणित विषयमाका लागि छनौट हुनु भएको छ। महेन्द्र बराही माध्यमिक विद्यालयकै ध्रुवराज घिमिरे अंग्रेजी विषयका विज्ञका रूपमा सूचित हुनु भएको छ। ज्वालामुखी आधारभूत विद्यालयका अनिल रूपा खेती विज्ञान तथा प्रविधि विषयका लागि छनौट हुनु भएको छ भने महादेव स्थान माध्यमिक विद्यालयका केशव प्रसाद रूपा खेती र दीपक भट्ट सामाजिक अध्ययन विषयमा विज्ञमा पढ्नु भएको छ। त्यसै गरी समय भन्ज्याङ माध्यमिक विद्यालयका नवराज स्वापकोटक सामाजिक अध्ययन तथा नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका दिपेन्द्र रिजाल अंग्रेजी विषयका विज्ञका रूपमा छनौट हुनु भएको छ। पाठ्यक्रम विकास केन्द्रको विषयगत विज्ञ सूचीमा धादिङका विभिन्न विद्यालयमा कार्यरत 12 जना शिक्षक समेटिएका हुन्। उनीहरूको राष्ट्रिय स्तरमा पाठ्यक्रम र शैक्षिक सामग्री निर्माणसँग सम्बन्धित काममा सहभागी हुने अवसर पाएका छन्। धादिङ सेवा समाज कतारको मूल मर्म समाज सेवा नै हो मानवीय प्रमुख धर्म भन्ने नाराका साथ सन् 2001 स्थापना भएको धादिङ सेवा समाज कतारको 8 अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। अधिवेशनले रामहरि श्रेष्ठको अध्यक्षतामा सन् 2026 2028 कार्यकालका लागि 15 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेका हुन्। नवनिर्वाचित कार्य समितिको प्रथम उपाध्यक्षमा मिलन राणा भाट, द्वितीय उपाध्यक्षमा अनिता तामाङ, महासचिव अम्बर वा गुरूङ, सचिवालयमा रमेश इटनी, कोषाध्यक्षमा विनोद गोले गुरूङ र सह कोषाध्यक्षमा राजेन्द्र भण्डारी चयन हुनु भएको छ। त्यस्तै सदस्यहरूमा डम्बर श्रेष्ठ, इन्दिरा परियार, सुजन तामाङ, प्रकाश भुजेल,
कल्पना काप्री, सुरज रोक्का, सुरेन्द्र श्रेष्ठ र हरि गुरूङ चयन हुनु भएको छ। कार्यवाहक अध्यक्ष तथा सभापति गौतम वाइबा तामाङको सभापतित्वमा सम्पन्न अधिवेशनमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष कृष्ण पन्थी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बागमती प्रदेश समन्वय परिषद कतारका अध्यक्ष तथा समाजका समर्थक कविन्द्र कडेल, प्रमुख सल्लाहकार ललित कुमार तामाङ, संरक्षक सागर नेपाल, अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खुकुरा लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधि, सल्लाहकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। अधिवेशनको दोस्रो सत्रमा नयाँ कार्य समिति चयन गरिएको हो। कार्यक्रममा राष्ट्रिय गान, ज्ञात अज्ञात, सहित्रपति मौन धारणा तथा विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो। नवनिर्वाचित कार्य समितिलाई कार्यक्रममा सहभागी अतिथि तथा कतारमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले सफल कार्यकालको शुभकामना दिएका छन्। यसअघि 2081 भदौमा सम्पन्न सातौं अधिवेशनबाट नेत्रावती दोब्जुङ गाउँपालिकाका कटुञ्जेका आयुष घले अध्यक्षतामा चयन हुनु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, सांस्कृतिक इतिहास र राष्ट्रपति सचेत र उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। ललितपुरको गोदावरी र जवाला खेल स्थित सेन्ट जेभियर्स स्कूलको 75 वार्षिक उत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षाको उद्देश्य परीक्षामा राम्रो अंक ल्याउनु र प्रमाण पत्र हासिल गर्नु मात्र सीमित नहुन उहाँले बताउनु भएको हो। उहाँले शिक्षाले ज्ञान, विवेक, चरित्र र जिम्मेवारी बोधको विकास हुनुपर्नेमा जोड़ दिनुभयो। नेपाल विविध भाषा, सांस्कृतिक परम्परा र जीवन पद्धतिले समृद्ध रहेकाले शिक्षा मार्फत राष्ट्रिय एकता, सामाजिक सद्भाव, सह अस्तित्वको भावना विकास हुनुपर्ने उहाँको भनाई छ। राष्ट्रपति पौडेलले सूचना प्राविधिकको तीव्र विकास भइरहेको वर्तमान समयमा प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुसार पाठ्यक्रम र पठन पाठनमा जोड़ दिनुपर्ने बताउनुभयो। उहाँले ज्ञान र शिवसँगै नैतिकता, अनुशासन, सृजनशीलता, सहकार्य, करूणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु आजको शिक्षाको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो। स्वदेशमै उत्पादन र रोजगारीका अवसर सृजना गर्दै आयात प्रतिस्थापना र निर्यात प्रवर्धन गर्न तथा नागरिकमा देशभक्तिको भावना अभिवृद्धि गर्न शिक्षामा विशेष ध्यान दिनुपर्ने राष्ट्रपति पौडेलले बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नागरिकको आवास अधिकार सुनिश्चित गर्ने उद्देश्य सहित भवन दोस्रो संशोधन विधेयक 2083 प्रतिनिधि सभामा दर्ता भएको बताउनु भएको छ। प्रधानमन्त्री शाहले शुक्रबार सामाजिक सञ्जाल मार्फत विधेयक बारे जानकारी दिँदै निम्न आय भएका परिवारको आवास सुनिश्चित गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवासको व्यवस्था प्रस्ताव गर्नुभएको हो। विधेयक पूर्वाधार विकास मन्त्री सुनिल लन्सारको प्रतिनिधि सभा दर्ता गर्नुभएको छ। विधेयकमा पहिलो पटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको डिजाइन र मापदण्ड अनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्राकृतिक जन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने प्रस्ताव गरिएको छ। गोठ निर्माणका लागि आवश्यक प्राकृतिक जन्य सामग्री समेत निशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। गरीब तथा विपन्न

0: तीव्र रात्मक र आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माण गरी सहुलियत पूर्ण ऋण मार्फत उपलब्ध गराउने प्रस्ताव गरिएको छ। यता घरको लागत 20 लाखदेखि 75 लाख रूपियाँसम्म र प्लिनेत क्षेत्र 900 देखि 1300 वर्ग फिटसम्म हुने प्रस्ताव छ। घर खरिदका लागि 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्ता तिर्ने विकल्प प्रस्ताव गरिएको छ। त्यस्तै 10 लाख अग्रिम मासिक 15 लाख अग्रिम 20,000 20 लाख अग्रिममा 30,000 र 25 लाख अग्रिम मासिक 35,000 रूपियाँ किस्ता तिर्ने विकल्प समेत राखिएको छ। सरकारले निम्न आय भएका नागरिकको आवास सुनिश्चित गर्नेदेखि मध्यम आय भएका परिवारलाई सुनिश्चित र व्यवस्थित आवास उपलब्ध गराउने सम्मका व्यवस्था समेटेर आवास अधिकारलाई कानूनी आधार दिने उद्देश्यले विधेयक अघि बढ़ाएको सुनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा सोमबार दिउँसो 2 बजेदेखि साँझ 6 बजेसम्म उम्मेद्वारको मनोनय दर्ता हुने भएको छ। महाधिवेशन स्थल खुल्ला मञ्चमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज शालिश्रीले उम्मेद्वारी दर्ताको समय तालिका सार्वजनिक गर्नु भएको हो। उहाँका अनुसार उम्मेद्वारी दर्ता अघि नै पार्टीको विधान संशोधन प्रक्रिया टुंगाइनेछ। विधान संशोधन मार्फत केही पद थप घट र पदाधिकारीको संरचनामा परिवर्तन गर्ने तयारी कांग्रेसले गरेको छ। नयाँ विधान अनुसार नै उम्मेद्वारीको दर्ता गरिने प्रवक्ता चालिसीले बताउनुभयो। उम्मेद्वारी दर्तापछि निर्वाचन आयोगले मतदानको समय निर्धारण गर्नेछ। महाधिवेशनमा 7,500 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुने र यो कांग्रेसको इतिहासकै ठूलो प्रतिनिधि सहभागिता भएको दावी पनि प्रवक्ता चालिसले गर्नु भएको छ। कांग्रेस महासचिव महाधिवेशनको मतदान राष्ट्रिय सभामा गृह नेपाल प्रज्ञा प्रतिष्ठान र महाधिवेशन उद्घाटन हुने गरी हल गरी 3 स्थानमा हुने बताइएको छ।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: घर यसरी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
4: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 01520267 01520267।
5: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। भुटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण करिब महिनादेखि ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा पुनः यातायात सञ्चालनमा आयो।

0: भएको छ। ट्र्याक खुने काम सम्पन्न भएसँगै शुक्रबारदेखि सो सड़क खण्डमा यातायात सञ्चालन भएको गल्छी तिर्सुनी मैलुङ स्याफुर बेसी रसुवा गढ़ी सड़क आयोजनाका प्रमुख इन्जिनियर कृष्णनाथ ओझाले जानकारी दिनुभएको छ। यातायात सञ्चालनमा आएसँगै सड़क सञ्जालपछि विच्छेद भएको रसुवा पुनः जोड़िएको र सर्वसाधारणको आवाज जावत समेत शुरू भएको उहाँले बताउनुभयो। दशैंको मुखमा चीनसँगको मुख्य व्यापारिक नाका रसुवा गढ़ी जोड़ने सड़क खुलेपछि स्थानीय बासिन्दा तथा व्यापारीलाई राहत पुगेको छ। गत भदौ 10 गते आएको भीषण बाढ़ी र पहिरोले गल्छीदेखि रसुवा गढ़ीसम्मको करिब 55 किलोमिटर सड़कमा ठूलो क्षति पुगेको थियो। बाढ़ीले पुल समेत बगाएपछि रसुवा सड़क सञ्चालन पूर्ण रूपमा विच्छेद भएको थियो। सड़क खुलाउन प्राविधिक टोली र सुरक्षा निकायले 24 घण्टा काम गरिएका थिए। बेद्रावरी भीर र उत्तर गया पब्लिक स्कूल नजिकको कड़ा चट्टान थिचोल्दै नयाँ ट्र्याक निर्माण गरिएको हो। यातायात सञ्चालनमा आए पनि सड़कको ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको इन्जिनियर ओझाले बताउनु भएको छ। साथै बाढ़ीले बगाएका पुलको स्थानमा बेली ब्रिज जडानको काम समेत अगाडि बढ़ाएको छ। नुवाकोट तर्फ बेली ब्रिज निर्माणका लागि जग तयार भइरहेको छ भने रसुवा तर्फको जग निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको बताएको छ। एक साताभित्र बेली ब्रिज जडान सम्पन्न गर्ने लक्ष्य सहित काम भइरहेको छ। अब विदेशको खबर। युक्रेनले आर्थिक स्थानीय तथा सुधार कार्यक्रमलाई सघाउ युरोपीय संघका 2.9 अर्ब युरो प्राप्त गरिएको छ। युक्रेनी अर्थ मन्त्रालयका अनुसार प्राप्त रकम समष्टिगत आर्थिक स्थायित्व कायम राख्न प्राथमिकताका बजेट खर्च व्यवस्थापन गर्न पूर्ण लाभ तथा आधुनिकीकरणका कार्यक्रम अघि बढ़ाउन र युरोपीय संघको सदस्यतातर्फ अघि बढ़ाउन आवश्यक सुधार कार्यक्रम कार्यान्वयन गर्ने प्रयोग गरिनेछ। मन्त्रालयका अनुसार कुल रकम मध्ये युक्रेनले युक्रेन सहयोग ऋण अर्थात यूएसएल अन्तर्गत पहिलो किस्ता बापत 80 करोड़ युरो प्राप्त गरिएको छ। यो रकम करिब 89 करोड़ 80 लाख अमेरिकी डलर बराबरको हो। युएसएल युरोपेली संघको सन् 2026 देखि 2027 सम्मको अवधिका लागि स्थापना गरेको 90 अर्ब युरो बराबरको वित्तीय संयन्त्र हो। यो संयन्त्र मार्फत युक्रेनले बजेट तथा रक्षा सम्बन्धी आवश्यकता सहयोग पुर्याउने उद्देश्य राखिएको छ। प्राप्त आर्थिक सहयोगले युक्रेनको आर्थिक सुधार पुनर्निर्माण तथा आधुनिकीकरणका कार्यक्रमलाई अघि बढ़ाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अब खेल खबर। युईएफए नेसन्स लीग फुटबलमा बेल्जियमले टर्कीमाथि शानदार जित निकालेको छ। गैराति सम्पन्न समय अन्तर्गतको खेलमा बेल्जियमले टर्कीलाई 3-0 गोलले पराजित गरेको हो। बेल्जियमको जितमा केभिड डी ब्रुयानाले 2 तथा रोमिलु लुकाकुले 1 गोल गर्नुभयो। खेलको 10 मिनटमा ब्रियानाले गोल गर्दै बेल्जियमलाई शुरूआती अग्रता दिलाउनुभयो। 59 मिनटमा ब्रियानाले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमको अग्रता 2-0 पुर्याउनुभयो। त्यसपछि 76 मिनटमा लुकाकुले गोल गरेपछि बेल्जियमले 3-0 सहज जित सुनिश्चित गरेको हो। जितसँगै 3 खेलमा 6 अंक जोडेको बेल्जियम समूह एकको दोस्रो स्थानमा रहेको छ। सम्मान 3 खेलमा 7 अंक सहित फ्रान्स शीर्षक स्थानमा छ। पराजित टर्की भने 3 खेलमा अंक विहीन हुँदै समूहको चौथो स्थानमा रहेको छ। साँझ 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक। पाठ्यक्रम विकास केन्द्रको विषयगत विज्ञ सूचीमा धादिङका 12 शिक्षक छनौट। धादिङ सेवा समाज कतारको अध्यक्षतामा रामहरि श्रेष्ठ 15 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत। विकास अधिकार सुनिश्चित गर्ने सरकारको नयाँ प्रस्ताव निम्न आय परिवारलाई 75,000 सम्म अनुदान देखि स्मार्ट घरसम्म र युई याफी निशान्स लिगमा बेल्जियमले शानदार जित टर्कीमाथि 3-0 प्रभावशाली सफलता हौस्टन साँझ 6:35 बजेको समाचार अहिले सकियो प्राविधिक मित्र अञ्जना गुरूङलाई धन्यवाद समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिलाई पनि विदा माग्छु निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ रेडियो बिहानी 97.7 MHz सँगै रहनुहोला नमस्कार
1: फरेस्टी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9841867764 9841867764
3: कता हो साइला यस्तो हतार हतारमा
4: कहाँ हुनु नि पासपोर्ट बनाउन जानला
3: ल त पनि विदेश जानलाइस कि के हो
4: यहीँ भन्दा किन जाएर है पासपोर्ट
3: बटारिया कुरो नगर्नु होस्
4: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हौ यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
3: हे आमा हो गुण्डेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
5: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
4: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
6: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841997913 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
7: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
7: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
8: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: खुला मंचमा उद्घाटन हुने नेपाली कंग्रेसले जनाएको छ। उद्घाटन सत्रमा कंग्रेसका शीर्ष नेताहरूका साथै मुलुकका प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कंग्रेसका प्रवक्ता देवराज चालिसीले जानकारी दिनुभयो। महाधिवेशनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा कंग्रेस प्रवक्ता चालिसीले महाधिवेशनको आवश्यक तयारी पूरा भएको र महाधिवेशन प्रतिनिधिहरू काठमाण्डौ आउने क्रम शुरू भएको बताउनुभयो। महाधिवेशनमा झण्डै 7500 महाधिवेशन प्रतिनिधिहरूले भाग लिँदैछन् भने आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको कंग्रेसले जनाएको छ। भोलिको उद्घाटनपछि असोज 19 र 20 गते बन्द सत्र सञ्चालन हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन पेश गर्नुहुने तालिका छ। बन्द सत्रमा पेश हुने प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई तीन फरक हलमा छलफल र हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउने व्यवस्था मिलाइएको प्रवक्ता चालिसेले बताउनुभयो। यस्तै निर्वाचन समितिले असोज 19 गते अपरान्ह 2 बेलुका 6 नयाँ नेतृत्वका लागि उम्मेद्वारी मनोनयनको समय निर्धारण गरेको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठक जारी छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थली स्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्य मनोनयन लगायत विषयमा छलफल भइरहेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। यस्तै बैठकमा विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यको नेतृत्वमा सञ्चालन हुने हामी आउँदैछौ अभियान र मधेस प्रदेश संगठनको अडिट प्रतिवेदनमा पनि छलफल हुने पार्टी प्रवक्ता खरेलले जानकारी दिनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्व दाउन्नेमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका 6 शनाखत भएको छ। दुर्घटनामा परि बसका चालक बाँकेको खजुरा गाउँपालिका 2 36 वर्षीय सुरेश बिसी, कोहलपुर नगरपालिका 3 32 वर्षीय दिपेन्द्र केसी, कोहलपुर 10 55 वर्षीय एकेन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 22 वर्षीय क्रिस कनौजिया, जाजरकोटको भेरीगंगा नगरपालिका 3 50 वर्षीय निर्जुङ गुरूङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राजगिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। 18 यात्रु लिएर नेपालगंजबाट काठमाण्डौ तर्फ आउँदै गरेको यात्रुवाहक बस विनयी त्रिवेणी गाउँपालिका 2 दाउन्ने स्थित एस मोडमा पल्टिएर दुर्घटना हुँदा अन्य 12 यात्रु घाइते भएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो। दुर्घटनामा परि घाइते भएका यात्रु मध्ये 4 मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा र 8 भरतपुर स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोरङको लेटाङ नगरपालिका 9 हात्तीचोक स्थित भित्री सड़क खण्डमा मोटरसाइकल दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने 1 घाइते भएका छन्। गैराती जाते बजारबाट पथरीतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक झापा घेराबारी बस्ने 27 वर्षीय कुमार नेपाली र मोटरसाइकल पछाडि सवार सोही ठाउँका 25 वर्षीय सन्देश नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री वारेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनु भएको छ। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन 2083 विधेयक संघीय संसद सचिवालयमा दर्ता गरिएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले विधेयकले निम्न आय भएका परिवारको आवासको सुनिश्चित गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेको जनाउनु भएको छ। विधेयकमा पहिलो पटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको ढाँचा तथा मापदण्ड अनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको प्रधानमन्त्री शाहले बताउनुभयो। त्यस्तै गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई आवश्यक प्रकृतिजन्य सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था समेटिएको उल्लेख छ। विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 अनुदान उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। साथै विपद, असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि विधेयकमा समेटिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहानदेखि यस वर्षको मनसून नेपालको सुदूरपश्चिम सहित विभिन्न प्रदेशबाट बाहिरिएको जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम कर्णाली सहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट बाहिरिएको जनाएको छ। विभागका अनुसार मनसूनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसून बाहिरिने सम्भावना रहेको छ। बाढ़ी पहिरोका कारण छ दिनदेखि अवरूद्ध बेसी शहर चामे सड़क संचालनमा आएको छ। नासो गाउँपालिका 3, खोत्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुंगा माटो हटाइएपछि सड़क संचालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। भूगर्भविदहरूको टोलीले आजदेखि म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन शुरू गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवड़ा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन शुरू गरेको हो। पहिरोको अवस्था र माटोको बनौटको अवस्था आकलन गर्न ड्रोनबाट तस्वीर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुंगा तथा माटोका नमूना संकलन गरे वैज्ञानिक अध्ययन अघि बढ़ाइने भूगर्भविद एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक चम्पक बाबु सिलवालले बताउनुभयो। भूगर्भविदको टोलीले स्थलगत अध्ययन तथा संकलित नमूनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ। यही असोज 8 देखि 11 गतेसम्मको झरीपछिको पहिरो र बाढ़ीका कारण म्याग्दीमा 7 जनाको मृत्यु, 2 जना बेपत्ता, 200 भन्दा बढ़ी घर गोठमा पूर्ण क्षति र दर्जनौ गाउँका बासिन्दा विस्थापित भएका छन्। पर्वत जिल्लाको काली गण्डकी नदीमा हालै आएको भीषण बाढ़ी र जिल्लाकै विभिन्न ठाउँमा गएको सुक्खा पहिरोका कारण जनजीवन कष्टकर बनेको छ। बाढ़ीले तटीय बस्तीमा करोड़ौं रूपियाँको क्षति पुर्याएको केही दिन नबित्दै विभिन्न ठाउँमा पहिरो खस्दा स्थानीय थप त्रसित बनेका हुन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
1: बाढ़ीले तटीय बस्तीमा करोड़ौं रूपियाँको क्षति पुर्याएको केही दिन नबित्दै विभिन्न ठाउँमा पहिरो खस्दा स्थानीय थप त्रसित बनेका छन्। असोज 10 गते राति आएको बाढ़ीबाट जलजला गाउँपालिका 8 फर्सेमा मात्रै 66 घर पूर्ण रूपमा र 36 घर आंशिक रूपमा क्षति भएको प्रारम्भिक विवरण छ। बाढ़ी र पहिरोका कारण घरवास गुमाएका परिवार अहिले सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेका छन्। जलजला गाउँपालिका 8 फर्सेका वडाध्यक्ष हरिविकास जीसी:
2: उहाँहरू सबै सुकुम्बासी भएको अवस्था छ, त्यसमा म पनि पर्छु है। म मेरो पनि घर लगिसकेको अवस्था छ, सिएम भोटेकोसीको जस्तै भएको छ यो। तर हामीले बेलैमा भोटेकोसीको सम्झेर हामीले यस्तै हुन्छ भनेर हामीले पहिले मानवीय क्षति हुन दिएन, सुरक्षित स्थानमा लगेर राखियो जोगाइयो। अब सरकारले गर्दी र जात्री निकायहरूले कुनै राहत दिने उद्धारहरूले अब उहाँहरूलाई पुनर्वासको लागि व्यवस्था गर्न अति आवश्यक छ। दसैँ चाडबाडको मुखमा
1: भारीबाट फर्से क्षेत्रमा करोड़ौं रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जलजला गाउँपालिकाले जनाएको छ। सड़क, घर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेपछि पालिकाले उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई अगाडि बढ़ाएको बताउनुहुन्छ जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य:
3: सबै घर त पुरै पूर्ण ध्वस्त भइसक्यो, त्यो अरू झुन्डिएको घर पनि त्यो अब बसिसकेको छैन। त्यहाँभन्दा माथि अगाडि यो अब कटिङ बढ्दै जाँदाखेरि अब अझ कति के हुन्छ, यो जुन हिसाबले चाहिँ अहिले यो गण्डकीले काट्दैछ, यो काट्दै अब अगाडि बढ्दै जाँदा त्यो अहिले यो हाम्रो कालीगण्डकी कोरिडोरको यो बाटोसम्म आउने जतिदेखि यहाँदेखि तलसम्मको धेरै घरहरू चाहिँ उच्च जोखिममा रहेको।
1: यता फलेवास नगरपालिका 8 थानामौलामा पनि पहिरोको जोखिम बढेको छ। 20 भन्दा बढ़ी घर बस्नै नमिल्ने गरी पहिरोको जोखिममा रहेको जानकारी दिनुहुन्छ वार्ड अध्यक्ष मन बहादुर कुवर:
4: पोखरीमा 7 घर, कालामाडामा 3 घर जोखिम अवस्थामा छन्। चारैतिरबाट पहिरोले घेरिएको छ, घन्तरी मासिला जोड्ने, 2 पालिका जोड्ने मोटरबाट पनि पूर्ण क्षति छ।
1: बाढ़ी र पहिरोले सड़क पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ। मध्य पहाड़ी लोकमार्गका विभिन्न खण्ड अवरूद्ध हुँदा पर्वत सही बागलुङ, म्याग्दी र मुस्ताङतर्फको यातायात प्रभावित भएको छ। मालडुङ्गाको पुलमा समेत क्षति पुगेपछि आवत जावत थप कठिन बनेको छ। बाढ़ी प्रभावित परिवारको तत्कालीन र दीर्घकालीन आवास व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने साथै जिल्लामा बाढ़ीले पुर्याएको क्षतिको विवरण संसदमा जानकारी दिँदै तत्काल राहत र पुनर्स्थापनाको माग गर्नुहुन्छ सांसद सागर भूषाल:
5: अन्नपात र पशु चौपाया भएका छन्, त्यहाँको अवस्था हेर्दा लाग्छ बाढ़ीले घर मात्र भएको छैन, मानिसको वर्षौंको जीवन बगाएको। एकै रातमा पसल, घर र वर्षौंको कमाई गुमाएका ती परिवारलाई हेर्दा मन थाम्रंगारो हुन्छ। त्यसैले सरकारसँग मेरो जोरदार माग छ, घरबार विहीन परिवारलाई तत्काल राहत सुरक्षित आवास र क्षतिपूर्तिको व्यवस्था गरियोस्।
1: बाढ़ी र पहिरोबाट विस्थापित परिवारलाई तत्काल सुरक्षित आवास, खाद्यान्न र स्वास्थ्य सेवाको व्यवस्था गर्न सरकारले तीव्र पहल गर्नुका साथै क्षतिग्रस्त सड़क तथा पुलको तत्काल पुननिर्माण सँगै जोखिममा रहेका बस्तीको दीर्घकालीन संरक्षण र पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
0: राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई समाज, संस्कृति, इतिहास र राष्ट्रपति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले समय परिवर्तनशील भएको तर परिवर्तनसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुन आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले सूचना प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुसार पाठ्यक्रम र पठन पाठनमा जोड़ दिनुपर्छ ने बताउनुभयो। सभामुख डोल प्रसाद अर्यालले सांस्कृतिक सम्पदा संरक्षण अहिलेको पुस्ताको जिम्मेवारी भएको बताउनु भएको छ। ज्यापू समाज यलद्वारा आज ललितपुरमा आयोजित समाजको 33 वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले नेपालको संस्कृति सम्पदा तथा विभिन्न सामाजिक र राजनैतिक आन्दोलनमा नेवार समुदायको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। हालैको निरन्तरको वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर 6 तल्लो ज्यामिरे स्थित गरगरे बस्तीमा जमीन भासिएपछि स्थानीयहरू उच्च जोखिममा परेका छन्। बस्ती नै चिरा परेपछि त्रसित बनेका स्थानीयहरू सुरक्षित स्थानान्तरण र उद्धारको पर्खाईमा छन्। मकवानपुरबाट संवाददाता विश्वराम अधिकारीको रिपोर्ट।
6: मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर 6 स्थित तल्लो ज्यामिरेको गरगरे बस्ती भूक्षयका कारण उच्च जोखिममा परेको छ। भिरालो जमिन रहेको बस्तीमा एकाएक जमिन फाट्ने, चिरा पर्ने र भूभाग सर्ने क्रम बढेपछि करिब 90 घर परिवार त्रसित बनेका छन्। जमिन फाट्ने र घरहरू चर्कने क्रम बढेपछि 30 वर्षदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाहरू अहिले पिचल्लीमा परेका छन्।
7: बस्ने अवस्था छैन, अब म यहाँ रात बिरात निस्किन सक्दिन, कति कष्ट भयो मैले, यस्तो पीड़ा भयो मेरो घरमा, चारैतिर झाँझर पहिरो भयो,
8: जाडै सरिरहेको छ यहाँ। बर्सातको बेलामा, दसैँको नजिकैको बेलामा यसरी घरहरू, गोडहरू सबै यो डाँडै बगेर लडिरहेको अवस्थामा चाहिँ अहिले तुरुन्तै बस्नको लागि, तुरुन्तै तत्काल घर सारेर बस्नको लागि एउटा ठाउँ चाहिँ व्यवस्था गरेर बस्नु पायो भनेदेखि ओदलाएर बस्नको लागि
6: डरै डरमा बस्न बाध्य स्थानीय वासीहरूको स्थायी बसोबास र सुरक्षाको प्रश्न गम्भीर बनेका बेलामा जोखिमयुक्त बस्तीका बासिन्दाहरूलाई सुरक्षित स्थानमा राख्न स्थानीय सरकार र जनप्रतिनिधिहरू अहिले प्रभावितहरूको राहत र अस्थायी आश्रय स्थलको प्रबन्ध मिलाउन खटिरहेको उपाध्यक्ष भक्त बहादुर खत्रीले बताउनुभयो।
9: यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, यो विषयमा सबै निकायहरू लाएर जनतालाई चाहिँ सुरक्षित स्थानमा चाहिँ बसोबास गर्ने वातावरण बनाउनको निमित्त स्थानीय तहको सरकारले खेल्नुपर्ने भूमिका कुनै कसर बाँकी नराखिकन खेल्ने कुरा पनि मैले यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु।
6: घटनास्थलको निरीक्षण गर्नुभएका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले पनि अवस्था निकै गम्भीर रहेको र प्राविधिक लिगसँग समन्वय गरी तत्काल स्थायी वा दीर्घकालीन स्थानान्तरणको प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता जनाउनु भएको छ।
10: हामीले जानकारी पाउनु बित्तिकै बासिन्दालाई सुरक्षित स्थानमा बस्नको लागि हामीले सूचना जारी गर्यौं। तर के छ भन्दाखेरि अब यसमा मानव बस्नलाई अथवा मानव बस्न योग्य अहिले हाम्रा नागरिकहरू यहाँ बस्न योग्य अवस्था देखिँदैन। अब यसलाई चाहिँ यो ठाउँ यति ठूलो एरिया ओडाको एउटा एरिया चाहिँ यसलाई तत्कालै के गर्नुपर्ने भन्ने स्थलगत अनुगमन गरेर अनि जिल्ला विपद व्यवस्था निर्णय गरेर हामीले केन्द्रमा पठाउनेछौँ।
6: पुस्तौ पुरानो थाकथलो एकाएक चिरा परेपछि ज्यामिरे वासीहरू अहिले बास र भविष्यको चिन्तामा छन्। यस्तोमा तत्कालको उद्धार र राहतसँगै वैज्ञानिक अध्ययन सहितको दीर्घकालीन पुनर्स्थापनाका लागि सम्बन्धित निकायले तत्काल ठोस कदम चाल्न जरूरी देखिन्छ। रेडियो नेपालका लागि विश्वराम अधिकारी, मकवानपुर।
0: अब अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ़दो इन्धन मूल्यलाई नियन्त्रण गर्न G7 राष्ट्रहरूले आफ्नो रणनीतिक भण्डारबाट 4 महिनामा 10 करोड़ ब्यारेल कच्चा तेल तथा डिजेल बजारमा ल्याउने सहमति गरेका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोको अध्यक्षतामा भएको भिडियो सम्मेलनपछि उक्त निर्णय सार्वजनिक गरिएको हो। ऊर्जा बजारमा पछिल्लो समय देखिएको अस्थिरता, इन्धनको बढ़दो मूल्य र सम्भावित आपूर्ति अभाव बारे G7 राष्ट्रका नेताहरूबीच छलफल भएको थियो। सहमति अनुसार अन्तर्राष्ट्रिय ऊर्जा निकाय मार्फत रणनीतिक भण्डारबाट तेल तथा डिजेल तत्काल बजारमा पठाउन शुरू गरिनेछ। विशेष गरी पहिलो 20 दिनमै ठूलो परिमाणमा डिजेल बजारमा ल्याइनेछ। अमेरिका, इजरायल र इरान बीचको युद्धका कारण तेल आपूर्ति र ढुवानीमा जोखिम बढ़ेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा प्रशोधित इन्धनको मूल्यमा तीव्र वृद्धि भएको छ। यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा निकाय आईईए का सदस्य देशहरूले अहिलेसम्म रणनीतिक भण्डारबाट 32.5 करोड़ ब्यारेल तेल तथा तेलजन्य उत्पादनहरू बजारमा पठाएको जनाएको छ। यो अन्तर्राष्ट्रिय बजारमा इन्धनको कमी हुन नदिन मार्चमा प्रतिबद्धता गरिएको 40 करोड़ ब्यारेल मध्येको आपूर्ति हो। लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्। पछिल्ला केही साता यता विभिन्न स्वास्थ्य क्षेत्रमा नयाँ संक्रमित फेला नपरेको जनाइएको छ। यद्यपि संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भने 4,000 नागेको छ। कंगोका स्वास्थ्य मन्त्री रोजर काम्बाले राजधानी किन्सासामा आयोजित पत्रकार सम्मेलनमा इबोला संक्रमण अहिले प्रान्तभर फैलिएको अवस्थाबाट केही सीमित स्वास्थ्य क्षेत्रमा केन्द्रित हुँदै गएको जानकारी दिनुभयो। विवरण अनुसार 7 प्रान्तमा फैलिएको संक्रमणका क्रममा हालसम्म 8,300 संक्रमितको पुष्टि भएको छ भने 4,018 जनाले ज्यान गुमाएका छन्। जस अनुसार संक्रमित मध्ये मृत्यु हुनेको दर 48.4% रहेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: गत हप्ताको बाढ़ी पहिरोका कारण म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। बाढ़ीबाट 266 मेगावाट क्षमताका 3 निर्माणाधीन आयोजना प्रभावित भएका छन् भने 216 मेगावाटका 8 आयोजनाको विद्युत राष्ट्रिय प्रणालीबाट बाहिर भएको छ। बाढ़ीका कारण 66.3 मेगावाट क्षमताको मध्ये कालीगण्डकी जलविद्युत आयोजनामा सबैभन्दा बढ़ी क्षति पुगेको छ। निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी, वर्कशप लगायतका संरचनामा क्षति पुगेको सिभिल ठेकेदार कम्पनी रसुवा मल्टी जेबीले जानकारी दिएको छ। त्यस्तै प्रसारण लाइनको टावर र तार बाढ़ीले बगाएपछि म्याग्दी र मुस्ताङका 176 मेगावाट क्षमताका 6 जलविद्युत आयोजना बन्द भएका छन्। बाढ़ीका कारण नारच्याङमा रहेको 5 मेगावाट क्षमताको गलेम्दी खोला, 42 मेगावाट क्षमताको मिश्री खोला, 38 मेगावाट क्षमताको निलगिरी 1, 71 मेगावाट क्षमताको निलगिरी 2 र 6 मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजना पनि बन्द भएका छन्। का कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन 100 मेगावाट क्षमताको कालीगण्डकी गज र 9 मेगावाट क्षमताको सुपर घलेम्दी खोला जलविद्युत आयोजनाको पनि निर्माण कार्य प्रभावित भएको छ। नेपालमा यही असोज 19-25 गतेसम्म विश्व लगानीकर्ता सप्ताहको आयोजना गरिने भएको छ। धितोपत्र बजारका नियामकहरूको अन्तर्राष्ट्रिय संस्था आईएसको को आह्वानमा नेपाल धितोपत्र बोर्डको संयोजनमा हुने सप्ताह अन्तर्गत देशका विभिन्न भागमा धितोपत्र बजारका लगानीकर्ताहरूका लागि शिक्षा र सचेतना अभिवृद्धिका विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको नेपाल धितोपत्र बोर्डले जनाएको छ। विश्व लगानीकर्ता सप्ताह आयोजना गर्ने सन्दर्भमा नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारका नवप्रवेशीहरूका लागि 10 सुझाव प्रकाशित गरेको छ। बोर्डले सुझाव प्रकाशित गर्दै आफ्नो प्रतिफलको लक्ष्य र जोखिम वहन गर्न सक्ने क्षमताको सूक्ष्म विश्लेषण गरेर लगानी गर्न सुझाएको छ। बोर्डले अध्ययन गरेर मात्र लगानी गर्न, पहिले आफ्नो आपतकालीन बचत छुट्याउन र सानो बचत रकमबाट लगानीको शुरूआत गर्न समेत आग्रह गरेको छ। बोर्डले धितोपत्रमा लगानी गर्दा सकेसम्म ऋण लिएर लगानी नगर्न तथा धितोपत्रको प्राथमिक बजारमा अंकित मूल्यमा निष्कासित भएका वा सामूहिक लगानी कोषको धितोपत्रबाट लगानी आरम्भ गर्न पनि नवप्रवेशी लगानीकर्ताहरूलाई सुझाएको छ। सरकारले कर्जा असुली न्यायाधिकरण कार्यालय मार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाग्दा समेत सामा ब्याज नतिर्ने ऋणीबाट कर्जा असुली गरेको छ। चालू आर्थिक वर्षको असोज 15 गतेसम्म विभिन्न 27 मुद्दाको मिलापत्र र फैसला कार्यान्वयनबाट कार्यालयले सहकारी संस्थाको करिब 11 करोड़ कर्जा असुली गरेको कार्यालयका प्रमुख अच्युत श्रेष्ठले जानकारी दिनुभयो। स्वदेशी काठको उत्पादन तथा उपयोग बढ़ाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकार कार्यजना निर्माणमा जुटेको छ। कपिल वस्तुको तिलौराकोट साझेदारी वनको शुक्रबार अनुगमनका क्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालका वनमा काठ कुहिने, धोद्रिने तर विदेशबाट काठ आयात हुने अवस्थाको अन्त्य गर्न कार्ययोजना निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। मन्त्री चौधरीले वनको दिगो व्यवस्थापन सँगै स्वदेशी काठको उत्पादन र उपयोग बढ़ाउने विषय सरकारको प्राथमिकतामा रहेको जानकारी गराउनुभयो। अनुगमन टोलीले तिलौराकोट साझेदारी वन उपभोक्ता समूह र मायादेवी साझेदारी वनको स्थलगत अवलोकन भ्रमण गरेको थियो।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
13: मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ सील्ड पुरूष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ। बुटवलको बीआईसीसी सम्मेलन केन्द्रमा शनिबार भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब संखुवा सभालाई 3-0 सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो। पुलिसले सभापोखरीलाई 25-23, 25-23 र 25-22 को सोझो सेटमा पराजित गर्यो। भारतीय खेलाड़ीको साथ पाएको सभापोखरीमाथि पुलिसले उत्कृष्ट प्रदर्शन गरेको थियो। लीग चरणदेखि शानदार प्रदर्शन गरेको सभापोखरी फाइनलमा भने निराश बन्यो। उपाधिसँगै पुलिसले 7,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सभापोखरीले 3,50,000 रूपियाँ प्राप्त गरेको हाम्रा रूपन्देही स्थित संवाददाता राम प्रसाद आचार्यले जनाएका छन्। यस्तै विभागीय टोली एपीएफ क्लब तेस्रो भयो। तेस्रो स्थानका लागि शनिबार नै भएको खेलमा एपीएफले खैरा भलिबल क्लब पञ्जाबलाई 3-1 को सेटमा पराजित गरेको हो। तेस्रो भएको एपीएफले 1,75,000 रूपियाँ पुरस्कार प्राप्त गर्यो। चौथो भएको खैराले सान्त्वना पुरस्कार स्वरूप 75,000 रूपियाँ प्राप्त गर्यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी नेपाल पुलिस क्लबका पहल गहतराज घोषित भए। असोज 12 गतेदेखि शुरू भएको प्रतियोगितामा विदेशका 3 र नेपालको 4 गरी 7 टोलीको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय आमन्त्रण शनिश्चरी गोल्ड कपको तेस्रो संस्करण शनिबारदेखि शुरू भएको छ। प्रतियोगिता असोज 24 गतेसम्म सञ्चालन हुनेछ। मोरङको पथरी शनिश्चरी नगरपालिका 1 स्थित प्रस्तावित नगर रंगशालामा शुरू प्रतियोगितामा 8 टोलीले भाग लिएका छन्। करिब 80,00,000 रूपियाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले 6,00,000 र उपविजेताले 3,00,000 रूपियाँ प्राप्त गर्नेछन्। जापानको नागोयामा शनिबार भएको रोमाञ्चक फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले पराजित गर्दै एसियाली खेलकुदको क्रिकेटतर्फ स्वर्ण पदक जितेको छ। विश्व टी20 च्याम्पियन भारतले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। अभिषेक शर्माले 61 तथा तिलक वर्माले अभिजित 51 रनको योगदान दिए। जवाफमा पाकिस्तानले हसन नवाजको 96 रनको उत्कृष्ट प्रदर्शनका बावजुद 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्र बनाउन सक्यो।
0: अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागको एक स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.1 डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस। पोखराको अधिकतम 29.7 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 3.3 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 20.9 डिग्री सेल्सियस र दिपालको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपाली कंग्रेसको 15 महाधिवेशन भोलि काठमाण्डौमा शुरू हुँदै महाधिवेशनमा 7,500 भन्दा बढ़ी प्रतिनिधिको सहभागिता रहने। नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा 6 जनाको मृत्यु। नागरिकको आवासको अधिकार सुनिश्चित गर्न भवन विधेयक 2083 संसदमा दर्ता गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। यस वर्षको मनसून बाहिरिन शुरू। विश्वव्यापी ऊर्जा संकट समाधानका लागि G7 राष्ट्रले 10 करोड़ ब्यारेल तेल बजारमा ल्याउने र सभापोखरी भलिबल क्लब संखुवा सभालाई हराउँदै नेपाल पुलिस क्लब मदन भण्डारी कप अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि हात पार्न सफल। हवस्त, राति 9:07 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: के तपाईँले दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
2: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98 41 71 25 42, 98 61 02 66 11 र 010 525 542।
4: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्स 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
6: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
7: सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। महिला उद्यमीले उत्पादन गरेका वस्तुहरूको बिक्री गर्न काठमाण्डुको जमलमा चेम्बर बजार शुरू। घोकेर पास गर्ने अहिलेको शिक्षा पद्धति बदलेर समाज संस्कृतिमा सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने शिक्षा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई।
1: प्रमाण पत्र हासिल गर्नुमा सीमित हुँदैन, शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत आयोजनाको बाँधको निरीक्षण। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी पूरा। पूर्व सभापति देउवालाई उद्घाटन गर्न लगाउने प्रयास।
2: उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ, तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले उद्घाटन गर्ने चलन थियो।
0: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू। म्याग्दीमा पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्न शुरू। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा भएको यात्रु बस दुर्घटनामा 6 जनाको मृत्यु। र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफा सहित बिक्री गर्न पाए भने मात्रै कृषिमा आकर्षण बढ़न सक्छ। तर विदेशबाट आयातित वस्तुहरूको बजार विस्तार गर्ने काम सरकारी संयन्त्रले गर्दा नेपाली किसानले उत्पादन गरेको वस्तुले बजार र मूल्य पाउन सकेको छैन। हरेक वस्तुमा परनिर्भरता बढ़दै गएकाले नेपाली उत्पादनको बजार विस्तार र उचित मूल्यको व्यवस्था गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले शिक्षाको वास्तविक उद्देश्य परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाण पत्र हासिल गर्नुमा सीमित नहुने भन्दै शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो। शिक्षा व्यक्ति आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्ने पौडेलले बताउनुभयो।
1: नेपालको शैक्षिक विकासमा यस विद्यालयले पुर्याएको योगदान प्रशंसनीय छ। यहाँबाट शिक्षित विद्यार्थीहरूले देश तथा विदेशका विविध क्षेत्रमा पुर्याउँदै आएको योगदान पनि उत्तिकै अनुकरणीय छ। शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाण पत्र हासिल गर्नुमा सीमित हुँदैन। शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
4: पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको दाउनीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। मृतक सबैको पहिचान खुलेको छ। नेपालगंजबाट काठमाण्डु आउँदै गरेको बस विनय त्रिवेणी गाउँपालिका 2 स्थित एस मोडमा पल्टिँदा 12 जना घाइते भएका छन्। घाइते मध्ये 8 जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले सीआईएनलाई जानकारी दिनुभयो।
5: नेपालगंजबाट काठमाडौँतर्फ आउँदै गरेको बस नवलपरासी सुस्ता पूर्वको विदेश जीवन गाउँपालिकाको 2 नम्बर 64 राजमार्गमा चालकले नियन्त्रण दिनै नालामा पल्टेर दुर्घटना भएको अवस्था हो। है उक्त बसमा चाहिँ चालक दलका सदस्य सहित 18 जना हुनुहुन्थ्यो। 18 जना मध्ये 6 जनाको मृत्यु भएको छ। 6 जना त्यसपछि 10 जना घाइतेको नजिकको अस्पतालमा उपचार गरिएको, 2 जना चाहिँ सकुशल रहेको अवस्था हो। घाइतेहरू मध्ये धेरै जसो भरतपुर स्थित नयाँ मेडिकल कलेजमा पठाइएको अवस्था छ। त्यसमध्ये 3 जना चाहिँ नेपाली सेनाको हुनुहुन्थ्यो, बाँकी अन्य सर्वसाधारणहरू हुनुहुन्थ्यो।
4: भूगर्भविदहरूको टोलीले आजदेखि म्याग्दीको पहिरो प्रभावित क्षेत्रका स्थलगत अध्ययन थालेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवड़ा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी, खुल्छा, खरिया, पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रबन्धन र व्यापार विस्तारका लागि काठमाण्डुको जमलमा चेम्बर बजार शुरू भएको छ। नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको भवनमा आजदेखि बजार सञ्चालनमा आएको हो। चेम्बर बजारमा खाद्यान्न, लत्ता कपड़ा, हस्तकलाका सामग्री तथा साल ट्रेनिङ लगायतका स्टलहरू रहेका छन्। यस बजारमा महिला उद्यमीले उत्पादन गरेका वस्तुका साथै आयात निर्यातसँग सम्बन्धित सामग्री बिक्रीका लागि राखिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मकवानपुर स्थित खुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गर्नुभएको छ। पछिल्लो 8 गतेदेखि 12 असोजको भारी वर्षाले खतराको सतह पार गरेको बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ आज खुलेखानी ड्याम पुग्नु भएको हो। मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गर्नुभएको हो। मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताउनुभयो। भारी वर्षाका कारण बाँधमा उच्च निगरानी राखिएको र सबै रणनीति अपनाइएको जानकारी दिनुभयो। रसुवाको भोटेकोसी बाढ़ीले बगाएर चितौन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याइने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरेको छ। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा चितौनले आज आयोजना गरिएको 5 साधारण सभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरेको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन भोलि काठमाण्डुको टुणीखेलमा उद्घाटन हुने भएको छ। महाधिवेशनले आगामी 5 वर्षका लागि पार्टीको नीति कार्यक्रम र राजनैतिक मार्गचित्र तय गर्नेछ। साथै पार्टीलाई सुदृढ़ बनाउने तथा नेपालको राजनैतिक सुधारका विषयमा महत्वपूर्ण निर्णय र छलफल हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। उद्घाटन पूर्व सभापति शेरबहादुर देउवाबाट गराउने प्रयास भइरहेको र वहाँ उपस्थित नभए पार्टी सभापति गगन थापाले उद्घाटन गर्ने बताउनु
2: यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउपाबाट गरिदिनु भयो भने हामी सबैलाई त्यसकोले धेरै ठूलो सम्मान हामीले अनुभव गर्नेछौ। किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ, सम्मान गरेको छ, उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ। तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले उद्घाटन गर्ने चलन थियो।
4: त्यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय बीपी नगर सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टा छुट्टै कोठामा व्यवस्था गरिएको छ। नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले 15 महाधिवेशनको झोला पाउनेछन्। उक्त झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ। महाधिवेशनको उद्घाटन भने भोलि काठमाण्डुको खुला मञ्चमा 2 बजे उद्घाटन हुने कांग्रेस सह महामन्त्री प्रकाश स्नेहीले सीआईएनलाई जानकारी दिनुभयो।
6: नेपाली कंग्रेस पार्टीका 6743 तलैबाट निर्वाचित भएका जनप्रतिनिधि पार्टीका प्रतिनिधिहरू काठमाडौँमा आउने क्रम जारी छ। भोलि 10 बजे त काठमाडौँ पुगिसक्नुहुन्छ। देश विदेशमा रहेका हाम्रा जनसम्पर्क समितिबाट आउनुहुने पार्टीका प्रतिनिधि, महासंघ सचिव, महाधिवेशन प्रतिनिधि पनि काठमाडौँमा हामीले उहाँलाई स्वागत गरिसकेका छौं। हाम्रा मित्रवत सैद्धान्तिक रूपले पनि नजिक रहेका लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक पार्टीहरू देश विदेशकालाई पनि हामीले काठमाडौँमा स्वागत गरिसकेका छौँ। अब भोलि हाम्रो 2 बजेको समय जो हामीले उद्घाटन सत्रको कार्यक्रम दिएका छौँ, भोलि 2 बजे उद्घाटन सत्र प्रारम्भ हुन्छ।
4: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसून वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यस पटक औसत मितिकै आसपासमा मनसून फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। गएको हप्ताको वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनी जुमसुम कोरला सड़कको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तर वर्षापछि आएको बाढ़ी पहिरोले मालडुंगाबाट घाँसासम्म सण्डै 50 किलोमिटर दूरीमा 46 भन्दा धेरै ठाउँमा सड़क अवरूद्ध भएको थियो। मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरूङ तातोपानी र पर्वतको मालडुंगाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फी गाड़ी सञ्चालन भएको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विशौं संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निशिनमा भएको करोगी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन बनायो। पाकिस्तानका हसन नवाजले 96 रन बनाए। भारतका अक्षर पटेल, बांसिटन सुन्दर र शिवम दुबे 2-2 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनायो। भारतका अभिषेक शर्माले 61, तिलक वर्माले 51 रन बनाए। पाकिस्तानका अहमद दानियाल र अराफत मिनहासले 2-2 विकेट लिए। भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। यो सँगै पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको कास्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई हराएको छ।
0: बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र सरसफाईमा ध्यान दिनुपर्ने
7: र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउजको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र कविसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्यासो फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन के छ, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जंक फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जंक फुडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट.
14: तपाईको गाउँठाउँमा रसुवा भोटेकोसी बाढ़ीले बगाएर ल्याएका व्यक्तिको सामान, गरगहना, पैसा वा हतियार भेटिन सक्छ. बाढ़ीले बगाएर ल्याएका त्यस्ता सामान भेटिए कहाँ बुझाउने? नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले.
13: जो अन्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. साझा खबरमा अब मिलिजुली

0: सम्बन्धित व्यक्तिहरू मिलेर बाँडेको अवस्थामा हामीले धादिङ त्यसै गरी चितवन लगायत जिल्ला प्रहरी कार्यालयहरूबाट ती व्यक्तिहरूलाई पक्राउ गरेर कानून बनिम कारवाही गरेको पनि हामीले सूचनाहरू आधिकारिक हाम्रा वेबसाइट मार्फत पनि सार्वजनिकरण गरिसकेको अवस्थाहरू छ। विभिन्न पत्र पत्रिका पनि यो आइसकेको अवस्थाहरू छ। अझै पनि कसैले त्यस्ता बहुमूल्य चिज वस्तुहरू बगाएर ल्याएको नाममा वा फेला परेको नाममा आफूसँग साथमा नराख्नुहोला, सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिनुहोला।
1: बाढीले बगाएर ल्याएका सामान भेटिए नजिकैको प्रहरी कार्यालय वा प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 नम्बरमा फोन गरेर खबर गर्न सक्नुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका कतिपय ठाउँमा अझै सड़क खुलेका छैनन्। यस्तो बेला स्वास्थ्य चौकी वा अस्पतालसम्म पुग्न समस्या त हुने नै भयो। तर 98 5 12 55 254 फोन गर्नुभयो भने अप्ठ्यारोमा परेका गर्भवती र सुत्केरी महिलाको बेलैमा उद्धार गर्न मदत पुग्छ।
2: भदौको 10 गते भुटेकसी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा नुवाकोट धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरुद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु 98 5 12 55 254 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुर्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौ र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
1: महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख अञ्जु ढुंगाना शुद्ध पानी पिउँदा झाडा पखाला हैजा टाइफाइड जस्ता रोग लाग्नबाट जोगिने चिकित्सकहरूको भनाई छ। सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे
3: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जाउँ है र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 11 15 फोन गरेर जानकारी लिन सकिन्छ र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 11 15 फोन गरेर जानकारी गराउनुहोला र अहिले तत्काललाई हामीले अप्नाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने उमालेर फिल्टर गरेर अथवा पिउजको प्रयोग गरेर पानी पिउने आफ्नो घर वरिपरि सरसफाई गर्ने पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन् कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला डेंगी लगायतका समस्याहरूबाट हो।
1: सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे आफू बसिरहेको वरपर पानी जम्ने खाल्डाखुल्डी पूर्ण अनि पानी शुद्ध गरेर पिउन सुझाव दिनुहुँदै तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आमा खण्ड काव्यमा आमाको ममता र त्यागको चर्चा।

0: कविसँगको विशेष कुराकानी शनिबार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेक

0: रेविज दिवस 2026 एकतामा शक्ति रेविजबाट मुक्ति नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी
1: सामाजिक रूपान्तरणका लागि यो हो
2: सन्तान जन्मिएदेखि नै आमाले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख सुरक्षा र भविष्यलाई पहिलो प्राथमिकता दिन्छिन्। सन्तानको एउटा मुस्कानमा आमाको खुशी देख्ने र सन्तानको पीड़ामा आफू सधैं दुखी हुने आमाको बानी हुन्छ। आमाले जीवनमा हरेक कठिन मोड़मा साथ र हौसला दिनुहुन्छ। रातको निन्द्रा त्यागेर सन्तानको हेरचाह गर्नु, आफ्ना इच्छा र आवश्यकतालाई पछाडि राखेर सन्तानको आवश्यकता पूरा गर्न आमा निरन्तर लागेको कुरालाई धेरै साहित्यमा वर्णन गरेको पनि पाइन्छ। यस्तै मध्ये आमा खण्डकाव्यका लेखक कवि भरतमणि ढुङ्गानासँग हामीले कुराकानी गरेका छौं।
3: आमालाई सम्झनु स्वधर्म हो मेरो, त्यस्तै गरेर राष्ट्र पनि आमा हुन्, देश पनि आमा हुन्, यसमा देशलाई पनि समेट्न खोजिएको छ र यो देशभित्रको प्रकृतिलाई पनि यो खण्डकाव्यले बोक्न खोजेको छ।
2: अब यसमा जस्तो खण्डकाव्यलाई चाहिँ तपाईँले जुन आमाको हिसाबले चुन्नुको कारण चाहिँ
3: आमा भनेको संसार देखाउने एकमात्र मातृशक्ति हुन्। काव्य लेखेर मात्रै आमाको सेवा त पुग्दैन होला, तर काव्य लेखेर आमालाई सम्झाउनुको मूल उद्देश्य भनेको कति छोराछोरीहरूले अहिलेको अवस्थामा आएर आफ्ना आमाहरूलाई भुलेका छन्, वृद्धाश्रमहरूमा लगेर एउटा जीवनहीन जीवन यापन गराउन बाध्य बनाएका छन्। ती त्यस्ता छोराछोरीहरूलाई पनि र त्यो आमाको ममतालाई नभुल्नुहोस् भन्ने उद्देश्यले यो आमा खण्डकाव्य लेख्न म प्रेरित बने।
2: अब नास्ति मातृ सम गुरु होइन, आमा जस्तो गुरु कोही छैन, सबै सिकाउने त आमा नै हुनुहुन्छ होइन। तपाईँ एउटा गुरु पनि हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, यत्रो लामो समय शिक्षण पेसामा लाग्नुभयो होइन, लामो समय सिकाउँदाखेरि आमाले आमा त्यो महान गुरु जसले दिएका केही संकेतहरू पनि मान्छेको लागि ठूलो शिक्षा हुन्छ होइन, त्यो कुरालाई चाहिँ कसरी वर्णन गर्नुभएको छ?
3: घर नै पहिलो पाठशाला हो र आमा नै पहिला गुरु हुन्। अब यसै सिलसिलामा धेरै कुराहरू घरभित्रबाट आमाबाट सिकेर आएको हुनाले यो आमाले सिकाएका कुराहरू मूर्त रूपमा रहिरहन् हामीले भुल्नु हुँदैन। आमाले दिनुभएको ज्ञानबाट नै हाम्रो ज्ञानको उचाइ अझ चुलिएको छ।
2: अब यसलाई चाहिँ तपाईँले जस्तो कति समय लाग्यो, कसरी योजना बनाउनु भयो यो लेखनलाई?
3: डेढ वर्ष अगाडिदेखि मेरी आमा अहिले अस्वस्थ हुनुहुन्छ, अर्काको सहारामा मात्रै उहाँ बाँच्नु भएको छ। त्यो परिस्थितिलाई देखेर मैले खण्डकाव्य तयार गर्ने सोच बनाए, जुन अहिले पाठकहरूको हातमा पुर्याएको छु।
2: जन्मदिने आमासँगै तपाईँले अब जन्मभूमिको कुरा पनि उठाएको छु भन्नुभयो होइन, जन्मभूमिलाई चाहिँ कसरी प्राथमिकता दिनुभएको छ, कसरी उठाउनु भएको छ?
3: यो जन्मभूमि भन्दा ठूलो के नै वस्तु होला र त्यसैले आमासँग यो जन्मभूमिलाई ठाउँ ठाउँमा मैले पद्यात्मक रूपमा लयमा सम्प्रेषण गरेर आमालाई र धरती आमालाई दुवै आमालाई मैले सँगसँगै लाने प्रयास गरेको छु।
2: अब तपाईँले भोगिरहँदाखेरि त्यो धरतीको माया कस्तो हुँदो रहेछ?
3: धरती भनेको त यो विचित्र मायाको खानी हो, जसले म नाबालकलाई यस्तो बनायो। यसमा धरतीको पनि महत्वपूर्ण हात छ। यही धरतीमा जन्मे हुर्के बढे पढे रमे रमाई, अब त्यसको बारेमा केही बोल्नु केही लेख्नु दुई चार शब्दहरू त्यसमा मैले खर्च गर्नु, यसलाई चाहिँ मैले मेरो आफ्नो कर्तव्य ठानेर धरती मातालाई पनि जननीसँगै तुलना गरेर यसमा अघि बढेको छु म।
2: यहाँ केही आमाको बिछोडका भावहरू रहेछ होइन, तपाईँले किन यो उठाउनु भयो?
3: अब यो आमा भन्ने यस्तो चीज हो, आमा शब्द यस्तो चीज हो, यो वास्तवमा ममताले भरिएको शब्द छ। किन आमाको व्यवहार भित्र ममता छ, स्नेह मौलाएको हुन्छ। अब त्यस्तो ममता र स्नेहलाई कल्पनाले कल्पनाको आधारमा छोड्नु पर्दाखेरि भाव विह्वल अवश्य हुन्छ। त्यसैले यो कहिले पनि साथबाट नछुटोस्। सधैँ आमाको काखमा लडीबुडी गरेर खेल्न पाऊ भन्ने आशयमा मैले यो कुरो यहाँ उजाएको हुँ।
2: आमाको बिछोड, अब सबैको आफ्नो आमालाई छोड्ने चाहना त हुँदैन, होइन, रहर हुन्छ आमासँगै बस्ने, तर बाध्यताले कतिपय काम गर्न टाढा जानुपर्ने, ठाउँ छोड्नुपर्ने, विदेश जानुपर्ने, होइन, अनि आफ्नै ठाउँमा हुँदाखेरि पनि अब दुई चारजना दाजुभाइ हुन्छन्, आमा कोसँग बस्नु भएको छ, सबैले फेरि आमासँग बस्ने भाग्य नि पाउँदैनन्, अनि त्यो कुरालाई चाहिँ
3: यी कुराहरू हुँदा हुँदै पनि त्यो हृदयमा आमा हुनुपर्छ, मनमा आमा हुनुपर्छ, र जहिले हामीले आमाको सामिप्यता पाउँछौ त्यो दिन सेवा भाव दर्शाउन सक्नुपर्छ। त्यति मात्र हुँदा पनि धेरै हुन्छ जस्तो मलाई लाग्छ। सधैँभरि हो सँगै हुन सकिन्न, आफ्ना बाध्यताहरू छन्।
2: कुपुत्रो जाए त कोचिदपि कुमाता नवगती भनेर भनिएको छ, होइन, अब छोरो चाहिँ अब कहिले काहीँ कर्तव्य पूरा नगर्दा कुपुत्रो हुन सक्छ, तर आमा कहिले पनि कुमाता अथवा नराम्रो कसैले नै आफ्नो जन्म दिने आमालाई त्यो हिसाबले हेर्दैन होला। अहिलेको पछिल्लो यो परिस्थिति समय अनुसार चाहिँ यस्तो खालको शिक्षाहरू हाम्रो विद्यालयमा कतिको दिइन्छ, होइन, आफ्नो अभिभावकलाई आफ्नो आमालाई बुवालाई सम्मान गर्नुपर्ने कुराहरू कतिको छ अहिले पछिल्लो समय?
3: हाम्रा हरेक कुरामा, शिक्षामा, नैतिकतामा, हाम्रा वैयक्तिक आचरणमा पनि पाश्चात्य संस्कारहरूले आफ्नो ठाउँ ओगटिसक्यो। हामी अन्धानुकरणमा लिप्त भयौं।
2: तपाईँले रचना गर्नुभएको यो खण्डकाव्यबाट केही एकदमै राम्रो तपाईँलाई श्रोताहरूलाई सुनाइदिनुहोस् न।
3: यहाँ प्रकृति परक कुराहरू छन्, अलिकति म चार लाइन सुनाउँछु। पाखा

राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति र इतिहास अनि राष्ट्रप्रति सचेत हुनको लागि सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउनेमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कुलेखानी जलविद्युत आयोजनाको बाँधको निरीक्षण गर्नुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन भोलि काठमाण्डुको टुणी खेलमा उद्घाटन हुनेछ। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू गरेको छ। गएको हप्ताको वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनी जमसोङ कोराला सड़कको म्याग्दी खण्डमा मरमतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। र जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने
5: फेरी खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
2: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
6: 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
7: ल। तपाईँ विदेश जानलाइस कि के हो?
8: यहीँ भन्दै किन चाहेर हो पासपोर्ट?
7: बटारिया कुरो नगर्नु होस्
8: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
9: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
10: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
11: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: Guri, erota, lau.
1: Aha, kati ramro mangal sutra? Kaha bata lyako?
0: Kaha bata hunu ni? Maile didi bahini sunsari ghar gahana udyog bata lyako ni?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 3274 73 9861 75 49 88 9861 75 49 88
3: के तपाईले दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको
5: घरायस्ती प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849 18 57 37।
6: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोप्राइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323754।
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 01052267। 01052267।

श्रीयताम् देव देव श्री नारायण जगत्पति स्तुदीय नावदानेन कथी शिष्यवा कथा सर्वे श्रोतार सावधान भवन्तु। श्रीमद भागवत महापुराण को दशम स्मने अहिले चतुर्थ स्कंद को 20 अध्याय को बीच बाट भगवान परमात्मा परमेश्वर जगत को नारायण अहिले ब्रह्मा जी को प्रादुर्भाव भइसके पछि राजा पृथ्वी को दरबार में स्वयं परमात्मा नारायण सवारी हुन आँटी बक्स्यो। राजा पृथु तपाई बहुत उत्तम व्यक्ति हुनुहुन्छ, तपाईको दरबारमा भगवान हरि आफै सवारी हुँदैछ। म तपाईलाई अरू धेरै कुरा केही नभनौं, किनभने सर्वे पदम हस्ती पदम निमग्नम भन्ने न्याय छ। हात्तीको पाइलाले कुल्चिसकेपछि अरूको पाइला स्वत खारिज हुन्छ, समाप्ति हुन्छ। यसैले अब तपाईसँग मेरो एउटा निवेदन छ, तपाईको दरबारमा स्वयं नारायण स्वयं प्रभु नै सवारी हुन्छ। त मैले के अब अरूसँग के कुरा गर्नु, मसँग के कुरा गर्नुहुन्छ तपाईँ भनेपछि, हस हजुरको आशीर्वचन। राजा पृथ्वीले ब्रह्माजीको आशीर्वचन ग्रहण गर्नुभयो। राजा पृथ्वीले माफ माग्नुभयो, माने इन्द्रले माफ माग्नुभयो पृथ्वीसँग। अनि त्यसपछिबाट उहाँका दरबारमा स्वयं भगवान नारायण वासुदेवको सवारी भयो। वासुदेव परमात्मालाई देखिबक्सेपछि राजा पृथ्वी पाध्यम अर्घ्यम आचमनिम स्नानिम पुनराचमनिमबाट पूजा अर्चना भयो। प्रार्थना ध्यान मनन कीर्तन भइसकेपछि श्री भगवान उवाच, भगवान आज्ञा गर्नुहुन्छ, यसते कार्यस्थम भङ्गम हय मेद सतक्षेह क्षमा पैतात्पनम मम क्षमन्तु मरहसि। यस प्रकारबाट मलाई हजुरले जुन प्रकारबाट प्रस्ताव राख्नु भएको छ, अब यो सबै प्रकारको प्रसंगको विषयमा जुन प्रकारबाट प्रस्ताव राख्नुभयो, अब त्यो प्रकारको वर्णन म सारा प्रस्तुत गर्दछु। सुन्नुभयो सौनका ऋषि प्रणाली, यसते कार्यस्थम भङ्ग हय मेद सतक्षेह, तपाईले सयवटा अश्वमेध यज्ञ गर्नुभयो। अश्वमेध यज्ञ गरिसकेपछि महाराज इन्द्र तपाईको रात दरबारमा आएर माफ मागे, त्यहाँभन्दा ठूलो प्रकारको सजाय के हुन सक्छ? कोही व्यक्तिले जानी जानी गल्ती गर्छ, जानी भनेर माफी माग्छ भने त्यहाँभन्दा ठूलो सजाय के हुन सक्छ? दुई पैसा डाँडेर, दुई दिन बन्दी खानामा राखेर के चाहिँ प्रयोजन भयो? जानी जानी गरिएको अपराध मैले जानिन भन्छ भने त्यो सबभन्दा ठूलो सजाय भयो, त्यो सबैभन्दा ठूलो सजायको भागी भयो, त्यो ठूलो दण्डको भागी भयो। सबै प्रकारबाट निहित जबत विषयमा त्यो एउटा आफूलाई कमजोर पनाको महसुस गरायो। छोडिदिनुहोस् महाराज, जो भयो अब यस अर्थले तपाईँ कुनै प्रकारको चिन्ता नलिनुहोस्। धर्म अर्थ काम मोक्ष यी चार पुरूषार्थ तपाईँबाट साधन भएका छन्। धर्म पनि भयो, अर्थ पनि भयो, काम पनि भयो, मोक्ष पनि भयो, सचारी प्रकारको पुरूषार्थ तपाईँबाट साधना भएको छ। यसमध्येमा उत्तम पुरूषार्थ यी चार पुरूषार्थ हुन्, यी चारै पुरूषार्थ तपाईँमा निहित छन् राजन। यस कारणबाट राजा पृथ्वीलाई भगवान प्रभुले आज्ञा गरिबक्स्यो, तर महाराज पृथ्वी तिमी अच्युत होइनौ, तिमी च्युत हो, अर्थात तिमी नाशवान हो। वो नाशवान व्यक्तिलाई म अनाशवान नाश नहुनेवाला अच्युत व्यक्तिले च्युत व्यक्तिका लागि यो काम गर उसो गर यहाँ जाऊ वहाँ जाऊ मैले भन्न मिल्दैन। म त्यो कुनै प्रकारबाट गतिको वर्णन विस्तार प्रस्तुत गर्न म चाहन्न, तर एउटा प्रसंग छ के भनेदेखि, तिम्रो दरबारमा सनक सनन्दन सनातन सनत कुमार भनी चार भाइ कुमारहरूको आवागमन हुन्छ। उनी चारवटा कुमारबाट जे प्रकारको नीति हुन्छ, निर्देशन हुन्छ, जे उपदेश हुन्छ, जे लाइन हुन्छ, जे प्रकारबाट तिमीलाई उपदेशको प्रदान गर्छन् त्यही काम गर, त्यसैबाट मुक्ति लाभ प्रदान हुन्छ। अब तिम्रो परमा म यो काम उकाम गर भनेर यस विषयमा म यो प्रस्तुत विवरण व्याख्या गर्न सक्दिनँ, किनभनेदेखि मैले भन्न पनि मिल्दैन, मलाई त्यो आवश्यक पनि छैन, किनभने म अच्युत व्यक्ति होइन, अच्युत मलाई साथी बनाउनको लागि जरूरत पनि छैन। म कसको साथी, म कसको जब को मेरो कुवाहरूको, त्यो मेरो विषय प्रसङ्गै होइन। यसरी आज्ञा गरिबक्सेपछि भगवानबाट अनि श्रेष्ठकरीयुक्त परमात्माको यी वचनबाट प्रभावित भएका राजा पृथु भगवानका चरणमा गएर ढोक गरेर केवल दुई हात जोडेर नटमस्त बोल्नै नसक्ने हिसाबबाट बसिरहनु भएको थियो। राजा पृथ्वीका दरबारमा अहिले सनक सनन्दन सनातन सनत कुमार चार भाइ कुमार आउनुहुन्छ, उनीबाट दिएको उपदेशले तिम्रो कल्याण हुन्छ, म विदा हुन्छु भनेर भगवान अन्तर ध्यान विष्णु राजा पृथ्वी नामको राजाको राज दरबारमा आज सनकादि चारवटा कुमारको आवागमन हुनुभन्दा पहिला दीक्षान्त समारोह ब्रह्मसत्रको दीक्षान्त समारोह

राजा पृथ्वीले समस्त प्राणीहरूको लागिमा हितकारीका वचनहरू प्रस्ताव राखेर आफ्नो जनजीवन र जीव कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण।

पृथु नाम गरिएको राजाको दरबारमा सनक सनन्दन सनातन सनत कुमार चारवटा कुमारको आवागमन हुनुभन्दा पहिले राजा पृथ्वीले ब्रह्मसत्रको दीक्षान्त समारोहमा आफ्नो प्रजाहरूलाई उपदेश गर्नुभयो। हेर प्रजाहरू, मैले यहाँहरूको परमा केही गल्ती बोले कि भन्नुभयो राजा पृथ्वीले। केही गल्ती छैन महाराज, हजुरबाट के चाहिँ जब यस किसिमबाट गल्ती भयो होला त्यस्तो हामीले महसुस गर्न सकेका छैनौं भन्दा एउटा कारण पर्यो नि, मैले तपाईँहरूलाई स्वर्गको राजा बनाउँछु भन्ने म आफू बन्छु र स्वर्गको प्रजा बनाउँछु भन्ने प्रलोभन देखाएको थिएँ, त्यसको प्रतिकूलताको असर भयो, मैले बनाउन सकिन, म स्वर्गको राजा बन्न पनि सकिन, अनि त्यसको बादमा फेरि स्वर्गको प्रजा बनाउनका लागि मैले पनि तपाईँहरूलाई पनि सकिन, म स्वर्गको राजा बन्न पनि सकिन। यस अपराधबाट केही कुराको गल्ती भएको भए यसमा क्षमा राख्नु पर्ला। यस्तो राजा पृथ्वीका वचन सुनेर महाराज हजुर जस्तो महान प्रतापी राजा हामीले पाएका छौं, जसको दरबारमा राजा इन्द्रले आएर माफ मागे, जसको दरबारमा महाराज जब ब्रह्माजिनी स्वयं आएर उपदेश गर्नुभयो, जसको दरबारमा भगवान विष्णुको आवागमन भयो, जसको दरबारमा सनकादि चारवटा कुमार अल्लीखेरमा आउँदै हुनुहुन्छ, अनि त्यो भन्दा रमाइलो आज जब यहाँ त ब्रह्मलोक विष्णुलोक इन्द्रलोक र अनि त्यसपछिबाट सत्य लोकसम्मको उपस्थित भइसकेको छ त के को स्वर्गको कुरा गर्नु पर्यो प्रभु? स्वर्ग भने त केवल महाराज इन्द्रको राजधानी पुरी हो, तर यो त जब सारा ब्रह्मा विष्णु सत्यलोक अर्थात ब्रह्मलोक एवं विष्णुलोक र इन्द्रलोक सारा सम्पूर्ण यहाँको आवागमन भइसकेका छ, धन्य हो हामी पुरूषार्थ, हामी अत्यन्त कृतकृतार्थ छौं, हामी ज्यादै खुशी राजीमा छौं, महाराजको जय होस् हामी जय मनाउँछौं भनेपछि धन्यवाद प्रजाहरू, तपाईहरूको सदा सहायता र सही श्रोताको उच्च मूल्याङ्कन गर्दछु महाराज पृथ्वी भन्नुहुन्छ। अनि राजा पृथ्वीले भन्नुभयो अब सबै कुरा त भयो, म स्वर्गको राजा बन्न पनि पाइन, मेरो 179 सम्पन्न 100 यज्ञका लागि गरिएको कार्यक्रम विघ्न बाधा, जसका यज्ञमा भगवान ब्रह्मा विष्णुको आवागमन बडा आनन्दको कुरा हो, सनकादि कुमार अहिले आउँदै हुनुहुन्छ, तर एउटा कुरा चाहिँ मेरो पिताजी जसलाई बेन भनिन्छ न मैले पिताजी देख्न पाएँ, मेरो पिताजीको मृत्यु भएपछि म जन्मिएको, यस कारणको अर्थ हो पिताजीको शरीरबाट मथन मलाई गराएको, मथन गरेर मलाई झिकेको, त्यस्तो प्रकारको जब एउटा दुर्यष्टि कर्मबाट पैदा भएको म हो। अर्को कुरा भन्ने हो भनेदेखि मेरो महाराज पिताजीको के गति भयो होला र मेरो पिताजी नरकमा हुनुहुन्छ होला, पिताजीलाई तार्न मैले के काम गर्नु पर्ला भनेर सोधिबक्सेको थियो। धन्यवाद महाराज पृथ्वी, पुत्रस्य परमो धर्म हो त्यो, पुत्रको परम धर्म त पिताजीको वचनलाई र पिताजी उद्धार गर्नु नै रहन्छ, सत्य कुरा हो, तर तपाई जस्तो छोरो पाउनेवाला बाउ त्यो नरक होला र तपाई जस्तो छोरो महान पुरूषार्थ यत्रो समाजले मानेको जसमा ब्रह्मा विष्णुले आवागमन गरेर स्वागत गरिसकेको व्यक्ति उस्तो छोरो पाउनेवाला बाउको नरकवास होला र महाराज कदापि होइन। तपाई एउटा मानेमा विश्वास मान्नुहोस्, हिरण्यकश्यपको नाम गरेको दानवराज पैदा भएको खण्डमा उनका छोरा प्रहलाद भए, प्रहलादले जब 21 कुल उद्धार गरेका छन् सरकार, उस्तो छोरो पाउनेवाला तपाईँ कहाँको जब फेरि तपाईँको पिताजी नरकवास होला र नरकवास होइन, कुनै कारणबाट नरक हुन सक्दैन, तपाईँको पिताजी अहिले वैकुण्ठ धाममा हुनुहुन्छ, यदि त्यसमा पत्यार छैन र त्यसमा विश्वास छैन भने सनकादि कुमार अहिले भर्खर आउँदै हुनुहुन्छ, उहाँसँग सोधिबक्सेपछि अन्यथा हुन सक्दैन। यस्ता प्रजाहरूले आज्ञा गरेपछि र ऋषि मुनिहरूका पासमा बसेर भएको सम्मानलाई राजा पृथ्वीले बडो मान्यताको प्रभावबाट सम्मान गर्नुभयो, धन्य हो तपाईँहरू सर्वोपरि हुनुहुन्छ, यहाँहरूले दिनुभएको मलाई माया र ममता र सद्भाव यसको म पनि अति उच्चयुक्त मन यहाँहरूको सम्मान गर्दछु भनेर राजा पृथ्वी त्यस ठाउँबाट तयारी हुँदै हुनुहुन्थ्यो। सनकादि चारवटा कुमारहरू आउनुभयो, सनकादि चारवटा कुमारहरूलाई देख्न साथ उठेर सारा समाजले स्वागत सम्मान गर्यो, मर्यादा पुरूषोत्तम भगवान परमात्माका भक्त सनकादि चारवटा कुमारलाई पाद्य मार्ग माजपनिमबाट पूजा गरिसकेपछि भन्न लाग्नुभयो, लौ त प्रभु हाम्रो भाग्यको उदय भयो, आज हजुरसँगको भेटघाट भयो र मैले के गर्नुपर्छ राजा पृथ्वीले सोध्नुभएको थियो, ए अब तिमीले के गर्नुपर्छ भन्ने बारेमा राजा पृथ्वी म भन्ने हो है त भन्नुभयो सनकादि कुमारले, आज्ञा होस् प्रभु भन्दा आशा संग्रह छोडेर राखा चित्त दिनमा, बस धेरै लामो कुरा किन गरिनौ, आशा र संग्रह छोड चित्त दिनमा राख हुन सक्छ, सबै कुरा तीभित्र पर्छ, आशा र संग्रह छोड्ने चित्त दिनमा राख्ने, आशा र संग्रह छोड्यो भने त्यहाँभन्दा ठूलो के हुन सक्छ, यहाँ त सबै यहाँ प्रतिबन्धित भएको बाधा भएको समस्या पूर्ण गएको कष्ट भएको त यो सम्पूर्ण आशा र संग्रहले नै हो,
आशा र संग्रह छोड चित्त अधीनमा राख। आशा र संग्रह छोडेर आफ्नो चित्तलाई अधीनमा राख्न सक्दछ जो, त्यही महापुरुष हुन्छ महाराज। जसले आशा नै छैन, नोक्सान हुन्छ भन्ने डर पनि छैन, फाइदा हुन्छ भन्ने आशा पनि छैन, अनि त भइगयो नि। आशा संग्रह छोडेर राख चित्त अधीनमा। जबसम्म आशा र संग्रह मानिससँग रहन्छ तबसम्मका लागि नाफा नोक्सान तेरो मेरो यहाँ त्यहाँ पद प्रतिष्ठाको विषय रहन्छ। नाफा नोक्सान छोडिदिएपछि त सबै कुरा मिलिगयो नि महाराज। पृथ्वी तपाईँको जब नाफा र नोक्सान सारा सम्पूर्ण छोड्नुहोस्, आशा र संग्रहलाई त्यागिदिनुहोस्, त्यो आशा र संग्रह त्यागेर चित्त अधीनमा राखी परमात्मामा गएर लयन हुने प्रयत्न र विवेक र विचारको उदयमान गराउनुहोस्। यही मूल सिद्धान्त हुन्छ, यही मूल कर्तव्य हुन्छ, यही निष्ठा हुन्छ। भनेपछि धन्य हो महाराज, हजुरबाट मैले जुन प्रकारबाट उपदेश पाएँ, अब आशा र संग्रह त्यागिसकेपछि सबै कुरा पूर्ण रूपमा जीवन मुक्ति हुन्छ त भन्नुभएको थियो। आशा र संग्रह त्यागिसकेपछि 50% जब जीवनको मुक्ति को मार्ग खुल्दछ, अब 50% बाँकी केमा रहन्छ भनेर भनेदेखि अब त्यो चित्त लगेर अड्याउने ठाउँ कहाँ, सही मार्गमा, सही ठाउँमा, सही विचारमा, सही विवेकमा लगेर त्यो चित्त लगेर अड्याइसकेपछि अनि त्यसपछि त ती गएर प्रवेश भइहाल्छ आत्मा। तपाईँको देह प्रपञ्च अहिले देख्दाखेरिमा छुट्टै देखिए तापनि आत्मामा गएर सन्धि पत्र भएपछि के हुन्छ, चिनी र पानी एक ठाउँमा राखेर घोल्नुभयो भने देख्दा पानीको स्वभाव देखिन्छ, पिउँदाखेरि चिनी चिनी मात्रै हुन्छ, देख्दा पानी हुन्छ, पिउँदा जब चिनी हुन्छ। यसै कारणबाट तपाईँ देख्दाखेरिमा जीवात्मा हुनुहुन्छ, तर तपाईँको अन्तरात्माले आत्मामा गएर प्रवेश लिइसकेको हुन्छ, यस कारणबाट तपाईँको जातो वैराग्य मद्भूतम, वैराग्यमा सुदृढ हुनुहुन्छ महाराज। यही प्रकारको मूल सिद्धान्त हो। अब तपाईँलाई हामीले यही आशा र संग्रहबाट अवकाशको जीवनको लागि तयारी गरायौं। आशा संग्रह जबसम्म रहन्छ तबसम्मको लागि मुक्ति लाभ हुन सक्दैन। आशा संग्रह छोडेर राख चित्त दिनमा। यसरी महाराजका हजुरमा यो प्रकारको प्रस्ताव राखिसकेपछि धन्य हो मेरो प्रभु, हजुरहरूकोबाट पाएको उपदेशलाई मैले ग्रहण गरे, जीवन जगत अध्ययन भयो, मेरो आत्मा सन्तुष्ट भएको छ, कर्तव्यमाथिको बोध र पहिचान भएको छ, अब म विदा हुन्छु है त भनेर सनकादि चारवटा कुमारसँग भन्नुभएको थियो महाराज पृथ्वीले। हुन्छ हामी पनि अन्तर्ध्यान भनेर सनकादि चारवटा कुमार अन्तर्ध्यान हुनुभयो। अनि राजा पृथ्वी आशा र संग्रहलाई त्यागेर जीवनबाट फरक लिनका लागि आफू मुक्तिको लाभको निमित्त निस्कनु भएको थियो। पत्नी चाहिँ आज्ञा गर्नुभयो, मेरो स्वामी म पनि सँगै जाने हो नि भन्नुभयो। आशा र संग्रह भएपछि त पनि त संग्रही हो नि, तैँ त दुःख दिएलिस् नि, फेरि उहाँ गएपछि त फेरि तैँले यो खाम यो लाम यसो गरौँ उसो गरौँ बुढा, यतातिर जाउँ उतातिर जाउँ, तेरो खल्ला के नचिने होइन भन्न सक्छस्। फेरि मलाई जब हैरान, त्यो किन आशा र संग्रह किन त्याग्ने, बरु त्यस्तोको सट्टामा यी चारवटा छोरा यी छन्, विजितास्वादी गरिएका चार भाइ छोरा यी बस, यिनैसँग जब जीवन बिताओ, यिनै बुहारीहरूले दिएको सम्मान र मर्यादालाई ग्रहण गर, मसँग गएर तिमीलाई केही फाइदा छैन भनेर आफ्नै पत्नीसँग भगवानको भक्त महाराज पृथ्वीसेनकादि चारवटा कुमारबाट पाएको उपदेश पछाडि ज्ञानवर्धक विषयमा बडो गम्भीर पूर्वकको सोच राख्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय भगरिएका यस्ता प्रकारबाट द्वारपालको साथमा भगवान परब्रह्म परमात्मा परमेश्वर वैकुण्ठ धाम सनकादि चारवटा कुमारबाट मर्यादा पुरुषोत्तम प्रभुको प्रार्थना राजा जय भन्दै यस किसिमबाट सारा विदा भए। अनि राजा पृथ्वी नाम गरिएको राजाको राजदरबारमा आज सनकादि गरिएका चारवटा कुमारहरू विदा भएर गएपछि पत्नीलाई राजाले सोध्नुभयो, लौ त महारानी बसिरहु त कल्याणी, अब तिमीसँग म विदा हुने भए भन्नुभएको थियो महाराजले। सरकार मसँग हजुर विदा भएर म कहाँ गएर दिनचर्या बिताउने नि सरकार भन्नुभएको थियो, यस कारणबाट जब यसमा कहाँ गएर दिनचर्या बिताउने भन्दा तिमी जहाँसुकै जाऊ, अब मैले के भन्ने, आशा र संग्रह भइसकेपछि त के भो, आशा र संग्रह बनिसकेपछि त तिमी पनि जब मसँग गएपछि त आशा र संग्रह भइ भएन, छोड्न सकिँदैन, मलाई यो मिठो चाहियो भन्न थाल्छौ तिमी, जंगलमा गएपछि केही हुँदैन, मिठा भाग भ्याकुर र चिउरी खाँदैमा हैरान हुनु पर्यो, पाए खाने नपाए त्यही पनि चुप्पै, यस्तो प्रकारको परिस्थिति हुन्छ महारानी, तिमी यहाँबाट विदा हो, मैले भनेको वचन मान, यहाँ तिमी बसिरह, म चाहिँ विदा भएर जान्छु भन्नुभएको थियो। सरकार त्यस्तो भाग्य नहोस् कदापि, म हजुर सँगसँगै जान्छु भनेर विन्ती गर्नुभयो। यसरी मसँग जाँदा तिमीलाई ठूलो नोक्सान हुन्छ भन्दा अङ्गहीन यथा देही सर्वकर्म सुनक्षयम,
अंगले हीन भएको देह कहाँ राख्न सक्दछु अंगले नाश अंगले जब यस किसिमबाट नाश भएको देह पति बिनाको शरीर कहाँ रहन सक्छ नारीसँग अंग हीन यथा देही सर्वकर्म सुन क्षयम भनिन्छ त पति चाहिँ जंगलमा जाने म चाहिँ फेरि सुखशैली भोग गर्नका लागि माइत जाने त्यो सुहाउँछ कहीँ मेरो भगवान बरु मर्न तयारी हुन्छु म सँगै जान्छु भनिसकेपछि आशा र संग्रह बन्धन हो भनेपछि तिमी पनि संग्रह नै हो त्यसै भएर बाला पुग्छ कि भन्नको खातिर भन्नुभयो बाला पुगे अब के गरिन्छ नि पहिले किन बिहा गरे त नि ऊ बेला चाहिँ भागिजाने आज चाहिँ फेरि तैँले मलाई बन्धन पुर्याउन आर्टिस्ट भयो त भन्छन् सबै मेरो केही छैन मेरो भन्छन् सबै मेरो केही छैन एक्लै आउनु एक्लै

पुत्र सुत दरा दुई दिन को मेला आखिर मा पर्नु पर्ला यी महाराज को खेला। संसारलाई दुवे जसलाई आफ्नो कब्जामा राखे यो मुलुकलाई सारालाई आफ्नो कब्जामा लिएर यो मुलुकलाई सारा सम्पूर्णलाई आफ्नो कब्जामा लिने महामहिम व्यक्ति राजा पृथु यो संसार अनित्य छ म यहाँ किन बस्ने भनेर एक्लै जंगल सवारी हुनु हो अनि यहाँ कोले के लाने यहाँ अलिअलि जेठा भएका मान्छेहरू जब केरी छोड्ने केरी गर्ने आफ्नो त बन्दोबस्त छ भनेर रुँदैछन् नि यहाँ कोले के लाने साराले छोडेर गए महाराज कसैको साथमा केही गएन धनपुत्र कलत्रादि बन्धु बर्गादी इष्टमित्र सबैजना सबले छोडे कसैले केही लान सकेन राजा महाराजा सारा गए पृथ्वी राजा जसले पृथ्वीलाई चक्रवर्तीको रूपमा लियो जसले समातेर दोयो जसले आफ्नो कब्जामा राखेर पृथ्वीको पति तुल्य बनाएको हुनाले उनको नाम पृथ्वी रह्यो धरा धरा धरा भनिन्थ्यो वसुन्धरा भयो वसुन्धराबाट मेदिनी भयो मेदिनीबाट आखिरमा गएर पृथ्वी भइन् पृथ्वी किन भइन् त भन्दा पृथ्वीको पत्नी तुल्य भएको हुनाले पृथ्वी सुबेदार कि सुबेदारनी हलदार कि हलदारनी जमदार कि जमदारनी भने झैं पृथ्वीको पत्नी तुल्य भएको हुनाले पृथ्वी हुन गएको त्यसै कारणबाट पृथु नाम गरिएको राजाले त्यो दिनबाट पृथ्वीलाई कब्जामा राखेर आफूले सञ्चालन गरिएको कारणले उनै राजाका नाम के हुन थाल्यो भनेदेखि सबै राजाहरूको नाम भू माने पृथ्वीको पति माने राजा भएको कारणले गर्दाखेरिमा पृथ्वीको पालाबाट राजालाई भूपति भन्ने नाम राखियो। महाराज परीक्षितलाई सुखदेव स्वामीबाट आज्ञा गरिबक्सु हस्त सौनकादृशी प्रणाली अब बाँकी हमसका लागि तपाईँ के सुन्न चाहि बक्सन्छ भनेर सौनकादीलाई पौराणिक सूत्रले नैमिषारण्य क्षेत्रमा गम्भीर वाणीमा श्रीमद् भागवतको महत्वपूर्ण कथाको बारे यथार्थ जानकारी गराइबक्स्यो। तन्त्र शक्ति मन्त्र शक्ति र यन्त्र शक्तिका मालिक तिनै शक्तिका मालिक भएका जब राजा पृथ्वीले विश्वलाई तुच्छ मानेर आफ्नो काम कर्तव्य माथि र निष्ठाको कर्तव्यलाई पहिचान गरी घरबाट निक्लिएर जंगल सवारी ईश्वरमा गएर लैन परमात्मामा गएर भक्ति र प्रेमको साथमा जंगलको वास भएको छ महाराज पृथु। यो पृथ्वी राजाको उपाख्यान मैले यहाँहरू समक्ष प्रस्तुत गरे अब बाँकी अंश तपाईँलाई के सुन्ने इच्छा छ भन्दाखेरि कीर्तिमान र जयवान ईश्वानको लागि र पारमार्थ लाभ धर्म अर्थ काम मोक्ष चार स्रोतका मालिक भएका महान राजा पृथ्वीको कथा सुनिसकेपछि हामी पनि त्यस्तै पुरूषार्थ हुनेछौ भन्ने थाहा छैन हस्त सौनकादिशी प्रणाली भनेर सौनकादीलाई पौराणिक सूत्रले नैमिषारण्य क्षेत्रमा यस कथाबाट सम्बोधन गरिबक्स्यो। राजा पृथ्वी पाल्नु भएपछि राजा पृथ्वीका छोरा विजिताश्वले राज्य गर्नुभयो। विजिताश्वका छोरा हविरधान भन्ने महाराज हुनुभयो। हविरधानका छोरा प्राचीन बरही नाम गरेका राजा हुनुभयो। प्राचीन बरीको अर्थ के भनेदेखि प्राच्य माने पूर्वपट्टिको दिशालाई प्राच्य भनिन्छ। बरी भनेको कुशलाई बरीही भनिन्छ। एक एक गर्दा गर्दा गर्दा गर्दा राजा प्राचीन बरीले पूर्वपट्टिको दिशालाई नै अवरुद्ध गराएर छेकेर राज्य गरेको यज्ञ गराएको हुनाले उनको नाम हो प्राचीन बरही। उनी प्राचीन बरी राजाका दश भाइ छोरा छन्। उनको नाम हो दश प्रचेता। अब तिनी दश प्रचेताले गरिएको लीला र पराक्रमको वर्णनमा उनीहरू शिवजीको अत्यन्त प्यार भक्त थिए। दश भाइले एउटा कन्या बिहा गरेको पञ्च पाण्डवको एउटा भन्ने सुनिया थियो। यहाँ त दश भाइको एउटा किन दश भाइले एउटी बिहा गरे त भन्दाखेरि देउरानी जेठानी धेरै भएपछि झगडा गर्छन् एउटी भयो ढोक्क कुरा ठाम पाउन छुट्टिनै पर्दैन त्यसो भएर धेरै भएपछि झगडा गर्छन् तेरो पति यस्तो हाम्रोले यति कमाएर ल्याए तैँले नि खाना आँटिस भन्न खपन छैन म त छुट्टिनु पर्ने भयो हाम्रो बुढो लाटो भन्न थाल्छन्। त्यसका सट्टामा त बरु एउटा ल्याइदियो दसैँ भाइले मिलेर जब त्यसपछि यसैलाई पत्नी बनाऊ तर आखिरमा यस प्रकारबाट विरोधाभास नल्याम भयो कुरा लाउने ठाउँ पाउन छुट्टिने ठाउँमै पाउन हामी दस भाइ हामी मिलिहाल्छौ अब उसले कसलाई कुरा लाउने नपत्याइदियो भइहाल्यो होइन देवरानी जेठानी धेरै भएपछि छुट्टिने कुरा हुन्थ्यो हुँदैन थाहा छैन किन हुँदैन थियो नभने होइन र हामीलाई थाहा छैन। राजा परीक्षितलाई सुखदेव स्वामीले यस प्रकारबाट निर्णय गरिबक्स्यो र अहिले त्यसदेखि पछाडिबाट प्राचीन बरी नाम गरेको महान प्रसिद्ध अत्यन्त राजाका छोरा दश भाइले भगवान शाम्ब सदाशिवजीको बडो रुद्र गीत भन्ने एक तोत्र छ त्यो रुद्र गीत नामको तोत्र पाठ गरी अत्यन्त प्यारसँग प्रभुको प्रार्थना गर्न लाग्नुभयो। कति राम्रो मन्दिर पशुपति

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आफै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड हलिडे।
0: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9141867764, 9141867764।
3: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।